भित्र वर्गहरूको सहयोगले कार्य सम्पन्न हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शुभ चिन्तकहरूको कुरालाई व्यवस्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक 3 रहेको छ। मिथुन राशि, समयलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि राम्रो सोच विचार गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक 4 रहेको छ। कर्कट राशि, कुनै कुरालाई लिएर मन शान्त रहनेछ। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस्। विपरीत लिंग प्रति आकर्षण बढ्नेछ। सहयोगी वर्गहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 5 रहेको छ। सिंह राशि, मनोरञ्जनात्मक वस्तुमा सोच विचार गरेर पैसा खर्च गर्नुहोला। विद्यार्थीको आत्मविश्वासमा वृद्धि हुनेछ। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ने हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 6 रहेको छ। कन्या राशि, आज सकारात्मक वा आशावादी सोच र कड़ा मेहनतले समय सफलतादायक रहनेछ। विद्यार्थी वर्गहरूलाई गुरूजनहरूको सहयोग मिल्नेछ। पद प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 7 रहेको छ। तुला राशि, अरूको विवादस्पद मामलाहरूमा आफू अगाडि नबढ्नुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढ़ाउनका लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। कानूनी मुद्दा मामिलाहरूमा सावधान रहनुपर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 3 रहेको छ। वृश्चिक राशि, नोकरी वा पेसामा उन्नतिको अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर शारीरिक थकान महसुस हुनेछ। आशा मर्दो कार्य बन्नाले अरू कार्यतर्फ अग्रसर भइनेछ। योजनाहरू सफल रहनेछन्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक 9 रहेको छ। धनु राशि, कार्यक्षेत्रमा कार्यको सन्दर्भमा उच्च पदासनी व्यक्तिहरूसँग सम्पर्क बढ़नेछ। व्यापार व्यवसायबाट मनोज्ञ लाभ प्राप्त हुनेछ। आर्थिक कार्य पूरा हुनेछन्। नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 7 रहेको छ। मकर राशि, मेहनतले कार्यमा सफलता दिलाउनेछ। लगनशीलता वा धैर्यले आँटेको कार्य समयमा सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 6 रहेको छ। कुम्भ राशि, विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 5 रहेको छ। अन्तिममा मीन राशि, नोकरी वा पेसामा सहयोगीहरूले भने जस्तो सहयोग नदेला। व्यर्थको वाद विवादमा बस्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 3 रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईको जन्मदिनको शुभकामना लिएर प्रसारण शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौ। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै आफ्नो फोन नम्बर 0965414100 फोन गरेर वा इमेलमा र सामाजिक सञ्जालमा पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98468817।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191 50630 र 97476680681।
12: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु ब्याङ्क भन्दा एक घरमाथि, बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच प्रश्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोज लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
16: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
15: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9460783002।
12: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस्विसौनीको ठिक पारिपट्टि,
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल। मोबाइल 9556062029।
21: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
22: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
21: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
22: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
9: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465610950।
23: स्टुडियो
24: अहिले बिहानको 6 बज्यो।
14: टाइम चेक को साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
25: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
26: Where do we begin?
25: With international news you can trust, BBC News.
26: Journeys into the heart of global events.
25: And voices from around the globe.
27: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
25: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
28: एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
28: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
28: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5422-4।
2: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
3: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
2: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
3: आयोजक घरबझोम गाउँपालिका, जोमसुङ मुस्ताङ।
2: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
3: घरबझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, 8 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकाम सहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 को ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 ले कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 को भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगसिरको 21देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाई पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्यूब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढ़ाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो, अर्थात तपाईले देखाउने नोटमा एउटा कागज मात्र होइन पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ, पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रीनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उही रह्यो, विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
5: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए। 88,000 भन्दा बढ़ी यूरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23,26,00,000,000 रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000,000 रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23,00,000,000,000 रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजिस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एकदिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 को सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग

0: विभाजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 को सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ।
1: अब केही खबर संक्षेपमा। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र दूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
0: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 वटा म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड़ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
1: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले संचालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि कान धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
1: 72 को भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
0: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्त महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्यपूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
0: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किंग्सले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल।

0: पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0965414321,
0: मोबाइल 9865078634 र 9701107090।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115। ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री। फोन 0665930369।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324320 9901544674 र 9864023420।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
10: हामीले हाम्रो शरीरमा दुई किसिमको रोगलाई अनुभव गर्न सक्छौं, एउटा शारीरिक रोग एउटा मानसिक रोग। शारीरिक रोग सुन्दैखेरि थाहा पाइन्छ कि हाम्रो शरीरमा लागेको रोग, चाहे त्यो बाहिरी रूपमा चोटपटक होस् चाहे भित्री हाम्रो कुनै पनि अङ्गहरूमा नोक्सानी पुगोस्। हामी के गर्छौँ, डाक्टरकोमा जान्छौँ, डाक्टरको दबाई खान्छौँ अनि त्यो हाम्रो भित्रको अङ्गहरू ठिक हुन्छ, ठिकसँग काम गर्छ अनि हामी निको हुन्छौँ। हो त्यस्तै मानसिक रोग। अब मानसिक रोग भन्ने बित्तिकै हामी फेरि बुझ्न सक्छौँ कि यो मनले ल्याएको रोग हो, मनले निम्ताएको रोग। तर मन एउटा कुनै हाम्रो अङ्ग हो त? पक्कै पनि होइन। मन एउटा सूक्ष्म शरीर हो जसलाई देख्न सकिँदैन, तर हामी अनुभव गर्न सक्छौँ। र सबैभन्दा पावरफुल भनेको यो मनको खेल हो, यो मानसिक रोग भनेको नि। वास्तवमा यसले हामी शारीरिक रूपमा स्वस्थ छौँ र मानसिक रूपमा अस्वस्थ छौँ भने फेरि हाम्रो जीवन अस्तव्यस्त हुन्छ। हामी आफूसँग भएको कुनै कुराहरू पनि देख्दैनौँ। अब के हुन्छ भन्दाखेरि मानसिक रोग हामीलाई लाग्यो, हामीलाई थाहा पाइसक्यौँ, अब हामी डाक्टरकोमा जान्छौँ। अब मनले एउटा तनाव उत्पन्न गराउँछ अनि हामी डाक्टरकोमा जान्छौँ अनि डाक्टरले दिनुहुन्छ तनाव कम गर्ने दबाई। अब हामी दबाई खाउन्जेल हामी निको हुन्छौँ, निको भएको जस्तो लाग्छ हामीलाई, हामी आनन्द रिल्याक्स फिल गरिरहेको हुन्छौँ। तर जब हामी निको भयौँ भनेर फेरि दबाई छोड्छौँ, अब के हुन्छ, अब बिस्तारै अब तनाव कम गर्ने दबाई खाएपछि त्यो दबाई छुटिसकेपछि तनाव जस्ताको त्यस्तै, किनकि यो सबैको जड भनेको तनाव नभएर मन हो। मनले तनाव निम्त्याउँछ, मनले तनाव क्रिएट गर्छ अनि त्यसपछि अब हामी मनलाई जरैसँग निकाल्नको साटो हामी तनावकै लागि दबाई खाइरह्यौँ भने यसले हामीलाई पर्मानेन्ट होइन एउटा निको पार्दैन अनि हामी फेरि के हुन्छ, हाम्रो लाइफ अस्तव्यस्त हुन्छ, किनभने दबाई छोडिसक्यौँ, फेरि हामी डाक्टरकोमा बाग्छौँ, फेरि डाक्टरले हामीलाई तनाव कम गर्ने दबाई दिनुहुन्छ र यो खेल चलिरहन्छ। त्यसैले हामीले मानसिक रोगलाई होइन जरैसँग उखेडेर होइन उखेलेर फाल्नको लागि हामीले पहिला त हाम्रो मनलाई बुझ्नु पर्यो नि त। हाम्रो यो देखिने शरीर मात्रै हामीलाई थाहा छ, हामीले यो सूक्ष्म शरीर जुन छ नि मन बुद्धि होइन चित्त अहंकार यो चिजलाई त हामी फिल गर्छौँ नि त, अनि हामी सोच्छौँ यो सबै हामी नै हो। अनि यो चिजको बारेमा नबुझेपछि के हुन्छ भन्दाखेरि हामी मानसिक तनावले नै हामीलाई रोग निम्त्याउँछ, हामी डाक्टरकोमा भाग्छौँ, पैसा खर्च हुन्छ, हाम्रो लाइफ डिस्टर्ब हुन्छ, हामी केहीमा पनि कन्सन्ट्रेसन गर्न सक्दैनौँ, सिर्फ हामीलाई सुसाइडल थट आइरहेको हुन्छ। त्यसैले पहिलो भनेको नि मानसिक रोगलाई मजाले जरैसँग उखालेर फाल्नको लागि हामीले मनलाई बुझ्नुपर्छ र यो मनलाई बुझ्ने आफूमा काम गर्ने यो जति पनि एक्टिभिटीहरू छ नि एक पैसा पनि पर्दैन। कस्तो अचम्मको कुरा क्या, एक पैसा पनि पर्दैन तर पनि हामीलाई गर्न कति गाह्रो छ। जबकि हामी यति महँगो महँगो हस्पिटल धाइरहेको हुन्छौँ, यति महँगो महँगो दबाई खाइरहेको हुन्छौँ, तर हामीलाई कसैले मनलाई बुझ्नुपर्छ ध्यान गर्नुपर्छ भन्यो भने अह हामीलाई तुरुन्तको त्यो एउटा बुटी चाहिएको छ क्या, कसैले जडीबुटी यस्तो ल्यायोस् कि आज खायौँ भोलि निको भइहाल्यो अनि यो हुनेवाला छैन। त्यसैले हामीले पहिलो कुरा भनेको मनको प्रकृतिलाई बुझ्नुपर्छ कि यो मन भनेको के हो। यो मन भनेको एउटा सूक्ष्म शरीर हो। यो मनको काम के हो भन्दाखेरि यो मन चाहिँ एउटा आर्मीको हेड भयो होइन, हामीले सपोज एउटा आर्मीको हेड भयो, अब यो मनको 5 सिपाहीहरू छ, सबै काम सिपाहीहरूले गर्छ। त्यो सिपाहीहरू को हो भन्दाखेरि चाहिँ आँखा हो, कान हो, जिब्रो हो, नाक हो, यो स्पर्श हो, यो 5 इन्द्रिया चाहिँ होइन यो मनको सिपाहीहरू हो। अब जति पनि बाहिर हाम्रो आँखाले केही देख्छ होइन, हामी कानले केही सुन्छौँ, हामी बोल्छौँ, हामी स्पर्श गर्छौँ होइन, हो यो सबै पाँचवटा इन्द्रियहरूले इन्फर्मेसन मनलाई दिन्छ। जति पनि इन्फर्मेसनहरू कलेक्ट गर्ने काम यो पाँचवटा सिपाहीहरूले गर्छ अनि आफ्नो आर्मीको हेडलाई गएर सुम्पिदिन्छ होइन, डाटाहरू कलेक्ट गरेर सुम्पिदिन्छ। अब मनले त्यसैलाई घुमाइ फिराई यो भयो भने त्यो भयो भने यो भयो भने यस्तो स्थितिमा यो भयो भने होइन, हाम्रो जति पनि डरहरू छ, हाम्रो जति पनि चिन्ताहरू छ सबै काल्पनिक छ नि। यसो बुझौँ त हामी, हाम्रो हामीले के को लागि चिन्ता गरिरहेको छौँ भन्दाखेरि कतै यो भयो भने कतै त्यो भयो भने भन्ने विषयमा चिन्ता गरेका छौँ कि छैनन्। हो यो कुरालाई बुझ्नुपर्छ, यो मनको कामै हो जति पनि डाटाहरू कलेक्ट गर्ने यो पाँच इन्द्रियबाट, अनि त्यसपछि यो भयो भने त्यो भयो भने भनेर हामीलाई बारम्बार दिएको दिने गर्छ। त्यसैले मन भनेको हामीलाई कन्फ्युज गराउने एउटा विकल्प दिने काम गर्छ क्या। अब जस्तो मलाई मोबाइल किन्न मन लाग्यो भने अब मेरो आँखाले मोबाइलहरूको होइन सर्च गर्छु, म मेरो आँखाद्वारा म सर्च गर्छु, कसैलाई म भनेर कसैले मलाई सजेसन दिन्छ भने म सुन्छु, मोबाइलको बारेमा जति पनि डाटाहरू कलेक्ट गर्छु। अब मनले के भन्छ, यो किनौँ कि त्यो किनौँ, यो गरौँ कि त्यो गरौँ, यो मोबाइल राम्रो कि त्यो मोबाइल राम्रो, हामीलाई अप्सन दिने काम मनले गरिरहेको हुन्छ। अब मन पछि हामीले के गर्नुपर्छ भन्दाखेरि मनलाई कसरी कन्ट्रोल गर्ने त अब भन्दाखेरि, यदि हामीले मनको कार्यलाई मजाले बुझ्यौँ भने मनलाई ठाउँमा राख्नको लागि हाम्रो बुद्धि चाहिन्छ। अब मनले यो मोबाइल किनौँ कि नकिनौँ किन भने, मसँग मोबाइलको दाम 90,000 छ, मसँग 70,000 छ, र अब मोबाइल 90,000 किन्यो भने मलाई 20,000 फेरि लोन लिनुपर्छ। अब केही गरी हामी अलिकति मजाले आफ्नो लाइफमा अलिकति ज्ञानहरू लिएको मान्छे रहेछौँ भने के हुन्छ भन्दाखेरि, होइन यत्रो महँगोमा मोबाइल लिएर काम छैन, मेरो बजेट छैन, म 20,000 लोन लिएर 90,000 मोबाइल किन्न सक्दिनँ, आज मेरो कन्डिसन ठिक छैन भने म 20-30,000 मोबाइल किन्छु तर म यस्तो महँगो मोबाइल किन्दिनँ, हाम्रो बुद्धिले त्यो डिसिजन गरिरहेको हुन्छ। त्यसैले मनलाई शान्त बनाउन, मनलाई एउटा सही ठाउँमा बाटोमा लानको लागि हामीले जहिले पनि ज्ञान लिनुपर्छ। ज्ञान जति लिन्छौँ त्यति बुद्धि बढ्छ, जति बुद्धि बढ्छ एउटा राइट डिसिजन हामी लिन सक्छौँ। त्यसैले यो कुराहरूलाई नबुझिकन मानसिक रोग कहिले पनि हाम्रो जीवनबाट जाँदैन। त्यसैले हामीले यो हाम्रो सूक्ष्म शरीरलाई चिन्नै पर्छ। त्यसैले पहिला मनको प्रकृतिलाई बुझ्यौँ, त्यसपछि मनलाई ठाउँ ठिक ठाउँमा ल्याउनुको लागि बुद्धि सबैभन्दा पावरफुल रहेछ, र त्यो बुद्धिलाई बढाउनुको लागि के हुन्छ भन्दाखेरि हामीले ज्ञान लिनुपर्ने रहेछ। तर यदि हामीले ज्ञान लिनौँ भने बुद्धिले कसरी काम गर्छ भन्दा, ठिक छ ठिक छ, मनसँगै मिल्छ नि फेरि बुद्धि, मनकै डिसिजनमा बुद्धि पनि सरेन्डर गरिरहेको हुन्छ यदि हामीले बुद्धिलाई पावरफुल बनाएको छैनौँ भने। त्यसैले त हामी भन्छौँ नि यसको बुद्धि त घाँस चढ्न गयो होला भन्दैन, टिनेजरहरूको बुद्धि हुँदैन नि, जे पाए त्यही मनले जे पाए त्यही गरेका छ, बुद्धि छैन हामी गाली गरिरहेको हुन्छौँ। त्यसैले बुद्धिलाई बढाउनुको लागि ज्ञान चाहिन्छ। अर्को हामीले नि ध्यान गर्नु एकदमै जरुरी छ। यो मनको बानी त हामीले थाहा पाइसक्यौँ होइन, र हामी जहिले पनि घरैमा हुँदैनौँ, जहिले पनि हामी आश्रममा हुँदैनौँ, जहिले पनि हामी एकदम शान्त वातावरणमा हुँदैनौँ, पक्कै पनि बिहानदेखि बेलुकासम्म हामी यस्तो कोलाहलमा बस्नुपर्ने हुन्छ, अफिसमा बस्नुपर्ने हुन्छ, हामी कलेज भन्यो स्कुल भन्यो होइन, यति धेरै कोलाहलमा हामी बसेको हुन्छौँ भने त्यो सबै विचारहरू हाम्रो होइन कहाँ गएर बसेको हुन्छ भन्दा हाम्रो सबकन्सियस माइन्डमा बसेको हुन्छ। अब घरमा आएपछि जब बेलुका हुन्छ हामीलाई त्यो चिजहरू दिनभरिको चिजहरू होइन एकदम खेलिरहेको हुन्छ नि, अब के गर्ने कसरी शान्त गर्ने भन्दा, जसरी थाकेर आएर हामी घरमा के हुन्छौँ, फ्रेस हुन्छौँ, मुख धुन्छौँ होइन, नुहाउँछौँ, अर्को कपडा फेर्छौँ, अनि कस्तो रिल्याक्स भएको जस्तो हुन्छ, हो त्यस्तै हाम्रो अब मनलाई शान्त बनाउनुको लागि एकछिन ध्यान गर्ने। त्यसैले त बिहान र बेलुका ध्यान गर्नु एकदमै जरुरी छ। त्यसैले मानसिक रोगलाई जडैदेखि उखेलेर फाल्ने हो भने अलिकति टाइम हामी आफूलाई फोकस गर्नै पर्छ, हामी आफूलाई दिनै पर्छ, ध्यान गर्नै पर्छ। ध्यान बिना कुनै पनि मानसिक रोग हामी हटाउन सक्दैनौँ, यो ग्यारेन्टी छ। त्यसैले मानसिक रोगले पीडित मान्छे हुनुहुन्छ भने अलिकति आफ्नो लाइफमा लाइफ स्टाइल चेन्ज गर्नै पर्छ, अलिकति ज्ञान लिनै पर्छ, ध्यान गर्नै पर्छ। यो चिजहरूलाई जबसम्म हामीले बुझ्दैनौँ नि तबसम्म मानसिक रोग आएको आइगर्छ र हामी एउटा राम्रो लाइफ कहिले पनि बाँच्दैनौँ। अर्को भनेको हामीले नि ध्यानको साथसाथै यो पाँच इन्द्रिय छ नि, यो पाँच सिपाही हो मनको, यो पाँच सिपाहीलाई अलिकति लगाम कस्नुपर्छ क्या। अब आँखा त छ नि होइन, तर आँखा छ भन्ने बित्तिकै जे पनि हेर्ने, अब हाम्रो हातमा मोबाइल छ, हाम्रो आँखा छ, अब के हामी जे पनि हेर्ने, तर हामी त आज जे पनि हेरिदिइरहेको छौँ र यो सोच्छौँ कि यो इन्टरटेनमेन्ट त हो नि, के चाहिँ हुन्छ र त्यो गएर हाम्रो ब्रेनमा बसेको हुन्छ होइन। त्यसैले हामीले आज एउटा गलत चिज हाम्रो ब्रेनलाई दिँदैछौँ, स्टोर गर्दैछौँ। त्यसैले आज जे बोल्न मन लाग्यो भन्दैमा बोल्ने, सुरुमा बोल्दा कसले सुन्छ भन्दा हाम्रै सबकन्सियस माइन्डले सुनिरहेको हुन्छ, हाम्रै सबकन्सियस माइन्डमा त्यो फोहोरको थुप्रो गइरहेको हुन्छ भने जे पनि बोल्न हुँदो रहेछ त पक्कै पनि हुँदैन रहेछ। त्यसैले यो पाँचवटा सिपाहीलाई, यो पाँचवटा इन्द्रियलाई हामीले कन्ट्रोल गर्नुपर्छ। राम्रो सुन्ने, राम्रो हेर्ने चोइस त हो नि, लाइफ भनेको चोइस हो। आज हामी मानसिक रोग पनि हटाउन खोज्ने तर दिनभरि पर्न भिडियोहरू हेरेको छ होइन, रिलहरू जे पाए त्यो रिलहरू हेरेको छ, सोसियल मिडियामा अर्काको लाइफ हेरेको हेरे गरेको छ भने कसरी हामी मानसिक रोग हटाउन सक्छौँ, अझ हामी निम्त्याइरहेको हुन्छौँ। त्यसैले यो पाँचवटा आर्मीलाई, यो पाँचवटा फाइभ सेन्सेसलाई हामीले कन्ट्रोल गर्नु एकदमै जरुरी छ। अर्को भनेको नि जीवनमा नि लक्ष्य नभएको मान्छेलाई मात्रै मानसिक रोगले ग्रस्त बनाउँछ। मानसिक रोग कस्तो मान्छेलाई हुन्छ, जोसँग प्रशस्त टाइम छ, जोसँग खाना पनि पुगिरहेको छ, जसलाई धेरै चिन्ता छैन यो खाना कसरी ल्याउने, कसरी हुन्छ नि यो डेलीको एक्टिभिटी जुन हाम्रो बेसिक निडहरूलाई कसरी पुरा गर्ने, आफ्नो बेसिक आवश्यकताहरूलाई कसरी पुरा गर्ने, त्यो चिन्ता भएको मान्छेलाई मानसिक तनाव हुँदैन। जसलाई अलिकति प्रशस्त पुगिरहेको छ, जसलाई आरामको जिन्दगी छ, त्यसलाई नै त्यो व्यक्तिलाई नै मानसिक रोग आइरहेको हुन्छ। त्यसैले जो गरिब हुनुहुन्छ नि दिनभरि मजदुरी गर्ने, उहाँहरूलाई मानसिक तनाव हुँदैन। उहाँहरूलाई के को तनाव हुन्छ भन्दा पैसा कसरी ल्याउने, पैसा कसरी जोड्ने हो, यस्तो तनाव त उहाँहरूलाई हुन सक्छ। तर त्यो मानसिक तनाव हुन्छ नि, यो भयो भने त्यो भयो भने हो, यस्तो तनाव उहाँहरूलाई हुँदैन। त्यसैले आज प्रशस्त टाइम छ भने बी केयरफुल, मानसिक तनाव त्यो व्यक्तिलाई नै आउँछ जससँग प्रशस्त टाइम छ। त्यसैले जीवनमा एउटा लक्ष्य राख्ने, एउटा लक्ष्यमा जब हामी अगाडि बढ्छौँ भने पक्कै पनि मानसिक तनाव हुँदैन, किनभने हामीसँग टाइमै हुँदैन। जब हामी खाली हुन्छौँ मनले आफ्नो काम सुरु गर्छ। त्यसैले मनले आफ्नो काम सुरु नगरोस् भन्नको लागि हामी बिजी हुनुपर्छ एउटा राम्रो काममा। तर आज हामी बिजी छौँ मोबाइलमा होइन, कसैसँग गसिपमा, त्यसमा बिजी होइन, बुक रिडिङ भयो होइन, कुनै एउटा क्रिएटिभ कामहरू, आफ्नो हबीको कामहरू हो, यस्तोमा बिजी भयौँ भने पक्कै पनि बिस्तारै बिस्तारै हाम्रो माइन्ड यति रिल्याक्स हुन्छ, हाम्रो माइन्ड यति शान्त हुन्छ। यो मनको निम्त्याएको बिरामीहरू हुन्छ होइन, यो मनले निम्त्याएको रोगहरू नि मनलाई बुझेर नै निको हुन्छ। अर्को हामीले आज वर्तमानमा बाँच्नु सिक्ने, आज हामी कि भूतकालमा छौँ कि भविष्यमा छौँ, जुन चाहिँ भूतकाल बितिसक्यो भविष्य आएकै छैन, भविष्य भनेकै आजको एक्टिभिटी हो। त्यसैले हामीले मनको रोगहरूलाई होइन हटाउनुको लागि वर्तमानमा बाँच्ने कोसिस गर्ने। अब भूतकाल बितिसक्यो, भविष्यको लागि आज काम गर्नु छ, त्यसैले आज प्रेजेन्ट मोमेन्टमा बिहानदेखि बेलुकाको एउटा रुटिन लाइफ बनाउने, सेड्युल बनाउने, आज म के गर्छु, कसरी म मेरो दिनचर्यालाई प्रोडक्टिभ बनाउँछु हो, यसरी वर्तमान होइन जुन क्षणहरूलाई हामी सेलिब्रेट गर्दै जान्छौँ होइन। खाना खाँदा हामी खानाको इन्जोय गर्छौँ, परिवारसँग बस्दा परिवारसँगै हामी रमाइलो गर्छौँ हो, यस्तो एक्टिभिटी वर्तमानमा गर्ने कार्यहरू जति गर्छौँ त्यति हाम्रो मनको खेल खतम हुन्छ। त्यसैले यो मनलाई नबुझिकन मनको रोग हामी जडैसँग खेलेर फाल्न सक्दैनौँ, तर आज हामी त्यो गर्न चाहँदैनौँ, किनकि यसमा टाइम लाग्छ, यसमा मेहनत छ, इन्जोयमेन्ट छैन। अनि हामी किन आज ध्यानमा बस्न सक्दैनौँ, किन बुक रिडिङ हामी गर्न सक्दैनौँ भन्दा हामी मौज देखिरहेको हुन्छौँ क्या। हरेक कार्यमा जब मौज हामी देख्छौँ नि, मजा खोज्छौँ नि, तब हाम्रो लाइफ राम्रो हुँदैन। हरेक कार्यमा मजा खोज्नु हुँदैन, हरेक कार्यमा हामीले लङ टर्म बेनिफिट खोज्नुपर्छ कि आज मलाई मजा छैन तर भोलि यही कुराले मलाई मेरो जीवनलाई एउटा स्वस्थ जीवन बनाउँछ, एउटा होइन क्रिएटिभ कुराहरूमा अगाडि बढाउँछ। त्यसैले अलिकति मेहनत त चाहिन्छै चाहिन्छ। यदि मलाई मेरो जीवन राम्रो बनाउनु छ, शान्ति चाहिएको छ होइन, एउटा पिसफुल लाइफ, एउटा क्रिएटिभ काममा अगाडि बढ्नु छ भने अलिकति समय त मैले आफूलाई दिनै पर्छ, अलिकति सेक्रिफाइस त मैले गर्नै पर्छ, बिना सेक्रिफाइस यो संसारमा केही पनि छैन। त्यसैले नो पेन नो गेन, त्यसैले अलिकति मेहनत गर्नुपर्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो विद्यार्थीलाई एकदमै धन्यवाद
11: पेट बिग्रिने के हो त भन्दाखेरि एउटा हुन्छ फाइबरको कुरा फाइबर नहुँदाखेरि पेट बिग्रिरहेको हुन्छ चियामा बिस्कुट चोप्नलाई सजिलो भएको छ खाजामा चिप्सको प्याकेटहरू सजिलो भएको छ रेस्टुरेन्टहरूमा हजुरको डिप फ्राइड अब अनहेल्दी खानाहरू सजिलो भएको छ यसले गर्दाखेरि के हुन्छ त हजुरको भन्दा तुरुन्तै मैले आज खाएँ मेरो भोलि पेट बिग्रिने होइन अनहेल्दी कुराले हेल्दी खाइरहेछ भने पनि त्यसको एब्जर्प्सनमा पनि प्रभाव पार्यो मैदा एकदमै फेमस कुरा होइन मैदा नखाऊ नखाऊ भनेर अझ न्युट्रिसनिस्टहरूले किन त अब हजुरको पाचन प्रणाली कि त अब आन्द्राको हेल्थ भन्ने बित्तिकै मलाई चाहिँ ग्यास्ट्राइटिसै याद आउँछ अब हजुरको नेपालको नेसनल रोगै भइसक्यो भनौँ न होइन अब कतिजनाले त हजुरको क्लिनिकमा आउनुहुन्छ मेरो टार्गेट चाहिँ वेट लस हो अलिअलि पेट चाहिँ तलमाथि हुन्छ तर त्यो सामान्य हो भन्नुहुन्छ कि बानी भइसक्यौँ हामी होइन त्योसँग जिउनलाई तर अब यसो खानपिन बुझ्दाखेरि चाहिँ एउटा हजुरको ल पेट बिग्रिने के हो त भन्दाखेरि एउटा आउँछ फाइबरको कुरा रेसा होइन हजुरको आन्द्राको लागि पेटको लागि एकदमै महत्त्वपूर्ण भनेको रेसा सो उहाँहरूको खानामा एक त फाइबर नहुँदाखेरि पेट बिग्रिरहेको हुन्छ अर्को भनेको हजुरको अहिले हाम्रो खानपिन के भइरहेछ त सजिलो सजिलो भन्ने बित्तिकै प्याकेट फुड धेरै चाँडो चियामा बिस्कुट चोप्नलाई सजिलो भएको छ खाजामा चिप्सको प्याकेटहरू सजिलो भएको छ कि त भनौँ रेस्टुरेन्टहरूमा हजुरको डिप फ्राइड अब अनहेल्दी खानाहरू सजिलो भएको छ यसले गर्दाखेरि के हुन्छ त हजुरको भन्दा तुरुन्तै मैले आज खाएँ मेरो भोलि पेट बिग्रिने होइन हजुरको खाँदै गइन्छ आन्द्रा बिग्रिँदै जान्छ होइन सो मेन भनेको खानपिनै तलमाथि भएको छ क्या हजुरको कि त अनहेल्दी खाना धेरै भइरहेछ होइन अर्को राम्रो खानाको चाहिँ हजुरको डेफिसियन्सी छ कमी छ क्या अब त्यो दुइटै कुरा एउटा पनि राम्रो कुरा पनि छैन होइन अब नराम्रो कुरा पनि बेसी भइरहेपछि पेट बिग्रिन हजुरको निश्चित हो चाहे त्यो चाँडो बिग्रिने ढिलो बिग्रिने बिग्रिन चाहिँ बिग्रिन्छ अब पेटको पाचन भन्ने बित्तिकै सबैको अलग अलग समस्या हुन्छ अब हामी चाहिँ ग्यास्ट्राइटिस छ कि छैन भन्दा पनि हजुरको पेट ढुस्स हुन्छ कि हुँदैन हजुरको दिशा रेगुलर छ कि छैन कि त खाना खाने बित्तिकै गाह्रो भएको छ कि छैन सबैको लागि फरक फरक हुन्छ कतिजनाको त हजुरको खाएको कुरै फेरि फिर्ता आउने भन्छ रिगर्जिटेसन भन्छ नि त्यस्तोको पनि समस्या हुन्छ सो खानपिनमा हजुरको तल माथिले गर्दाखेरि आजकल त पाचनको त हजुरको समस्या एकदमै कमन भइसक्यो अब कहिलेकाहीँ चाहिँ हजुरको रुट कज भन्छ नि रुट कजै पेट भइदिरहेको हुन्छ क्या आन्द्रा भइरहेको हुन्छ मेरो किन स्लिप राम्रो भएको छैन मलाई किन तनाव बेसी भइरहेको छ भन्दाखेरि गट हेल्थ नै हजुरको वान अफ द इम्पोर्टेन्ट कुरा भएको छ अब यसलाई कसरी हामीले एड्रेस गर्ने त भन्दाखेरि होइन अब हजुरको सानसानो म कहाँ रङ भइरहेको छु त भनेर थाहा पाउनु पर्यो अब हजुरको प्याकेटको खानेकुरा मैले किन नाइ भनिरहेको भन्दाखेरि हजुरको प्याकेटको खानामा प्रिजर्भेटिभ किन त धान्नु पर्यो त्यो प्याकेटको खाना त छ महिना एक वर्ष टिकाउनु पर्छ भनेर मार्केटमा राखिरहेको हुन्छ होइन अब त्यो कसरी बढ्छ त सेल्फ लाइफ भन्दाखेरि प्रिजर्भेटिभ मजाले हुन्छ सोडियम मजाले हुन्छ हजुरको कलरहरू एडेड हुन्छ होइन कलरेन्टहरू एडेड हुन्छ सो यो जब जिउमा जान्छ हजुरको त्यो केमिकल्सहरू जान्छ शरीरका साथसाथै त्यसले आन्द्रालाई पनि अफेक्ट गर्छ अब सोडियम धेरै हुने बित्तिकै जिउमा पानी तान्न थाल्छ क्या हजुरको अननेसेसरी स्वेलिङ हुने जिउ यस्तो समस्याहरू आउँछ अर्को मैदा एकदमै फेमस कुरा होइन मैदा नखाऊ नखाऊ भनेर आउँछ न्युट्रिसनिस्टहरूले किन त भन्दाखेरि चाहिँ मैदा जसरी हजुरको पिठो मुस्दा हातमा ल्यास ल्यास टासिन्छ नि त्यसलाई धुन कतिको कठिनाई हुन्छ भन्नु त रगड्दा रगड्दा रगड्दा बल्ल निस्किन्छ होइन अब त्यस्तै आन्द्रामा गएर के भइदियो त त्यो मैदा हजुरको च्याप्प गएर टासिदियो होइन अब यसको रिसर्च बेसमा हेर्दा ल ह्युमन बडीले कति दिन लाग्दो रहेछ त त्यो मैदालाई कम्प्लिटली डाइजेस्ट त गर्नु पर्यो होइन निस्किनु पर्यो सिस्टमबाट भन्दाखेरि चाहिँ दुईदेखि तिन दिन के भयो त मैदा त्यहाँ गएर टासिन्छ बिस्तारै बिस्तारै निस्किन हुन्छ कसैको बानी के हुन्छ एक दिन मैले मोमो खाएँ अर्को दिन होइन मैले मोमो जस्तो अनहेल्दी खाएको छुइनँ पाउरोटी ब्रेड खाँछु यस्तै खाँछु त्यो पनि मैदा टासियो अर्को दिन बिस्किटै भयो अरे होइन हजुरको के भइरहेछ दिनदिनै त्यो ग्लुटिन भन्ने ल्यास ल्यास टासिने ग्लुटिन भन्ने प्रोटिन चाहिँ टासिरहेको हुन्छ होइन निस्किनै पाएन क्या अब निस्किनै पाएन ल आन्द्रामा यति भाग पनि हजुरको ग्लुटिन टासियो भने म स्याउ खाएँ होइन स्याउ खाएँ अब स्याउ आयो बिचराको अब्जर्प्सन साइटै अकुपाई गरिदियो क्या ग्लुटिनले अब जहाँबाट अब्जर्भ हुनुपर्ने 100% अब्जर्प्सन त्यही भएर हजुरको चुक्छ क्या अब अनहेल्दी कुराले हेल्दी खाइरहेछ भने पनि त्यसको एब्जर्प्सनमा पनि प्रभाव पार्यो त्यही भएर ग्लुटेन चाहिँ वेट भन्दा पनि मेन चाहिँ हाम्रो डाइजेसन अफेक्ट गर्यो. डाइजेसन अफेक्ट गर्ने बित्तिकै पेट त बिग्रियो बिग्रियो, न्युट्रियन्स खाएको न्युट्रियन्स पनि शरीरमा लाग्दैन क्या. एउटा त्यही भएर, अर्को भयो मेन इम्पोर्टेन्ट ग्लुटेन. त्यही भएर ग्लुटेनलाई चाहिँ इन्फ्लामेसन कज गर्ने खाना पनि भनिन्छ क्या. त्यही भएर मैदा ग्लुटेन जे जे खानामा चाहिँ सकेसम्म अभोइड गर्दा राम्रो. इभन आटामा पनि अलिअलि हुन्छ. त्यही भएर पापर, कोदो, बेसन यिनीहरूमा सिफ्ट गर्न सक्यो भने चाहिँ हजुर एकदमै बेस्ट हुन्छ है. अब अर्को खानेकुराहरू भनेको अब हाम्रो लाइफस्टाइल, अब ड्रिङ्क्सहरू भयो होइन, हजुरको स्मोकिङहरू भयो, यिनीहरूले पनि के गर्न जान्छ त भन्दाखेरि पेटलाई अफेक्ट गर्छ. लाइक ड्रिङ्किङको केसमा चाहिँ हजुरको एसिडिक लेभल एकदमै बढाउन जान्छ, ग्यास प्रडक्सन अझै हुन्छ. अब हाम्रो बानी के हुन्छ त भन्दाखेरि हजुरको ड्रिङ्कसँग खानेकुराको पनि अलिकति अफेक्ट हुन्छ क्या. हजुरको प्रोटिन अझै थपिएको छ, अझै जिउलाई बल पर्यो कि, लिभरलाई गाह्रो पर्यो अब कुन चाहिँ डाइजेस्ट गराउने भनेर. त्यही भएर अल्कोहल इन्टेक पनि एकदमै हजुरको मेजर कुरा भयो गटलाई बिगार्नेमा. अब अरू चाहिँ कति कुरा हुन्छ कि कतिजनालाई कति खाना पच्दैन, अब हेल्दी नै कुरा होइन, एकदमै राम्रो भयो भने. जस्तै सिम्पल इक्जाम्पल दिन्छु हाम्रो एक्सपिरियन्समा, चुकन्दर हजुरको प्रेसरको लागि औषधि हो होइन, यसले रगत नलीलाई रिल्याक्स गराउँछ, प्रेसरलाई डाउन गराउँछ, एकदमै राम्रो हुन्छ. कतिजनामा फेरि चुकन्दरले नै ग्यास्ट्राइटिस ट्रिगर गर्न सक्छ. त्यही भएर चाहिँ हजुरको अनहेल्दी खाना कट डाउनको साथसाथै हेल्दीमा पनि मलाई कुन खाना पच्छ त कुन खाना पच्दैन भनेर पनि छुट्याउन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ आन्द्राको हेल्थको लागि.
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि.
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
16: ग्राहकको चाहना नै हाम्रो तुष्टि. जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार.
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
16: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220.
18: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9850528 र 9460692646.
19: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
20: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं. तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि.
21: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु. प्रोप्राइटर रमेश भुजेल, फोन 9855324775 र 9801132475.
22: स्टुडियो अहिले बिहानको 7 बज्यो.
19: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ. अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ. प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301.
0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
20: ढोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
2: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठक आज आइतबार बस्दैछ। समितिको बैठक कक्ष सिंहदरबारमा आइतबार आज बिहान 11 बजे बस्ने संसद सचिवालयले जनाएको हो। बैठकमा संक्रामक पशु रोग नियन्त्रक विधेयक 2083 माथि दफावार छलफलका साथै विविध विषयमा छलफल हुने भएको छ। छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्री र सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि 4 दिने तीज पर्व शुरू भएको छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज दर खाइने गरिन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेको छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइने गरिन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्र वृद्धमा तोय रात्र नेपालको छ। विगतका वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ। तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ। प्रधान सेनापति अशोक राज सिग्देल आज चीन भ्रमणमा जाने हुनुभएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गर्नुभएको हो। प्रधान सेनापति बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हो। एक साता लामो भ्रमणका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध र सहकारीको विषयमा छलफल हुने भएको छ। यसअघि गत वर्ष भदौ 27 गतेदेखि असोज 4 गतेसम्म गोन्जाउ र सांघाईमा सैनिक एकाईको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृति भए पनि जेएनजी आन्दोलन भएपछि सिग्देल रोकिनु भएको थियो। सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाली सेना र चिनिया जनमुक्ति सेना बीच सगरमाथा फ्रेण्डशिप नामको सैन्य अभ्यास हुँदै आएको छ। भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका 25 जना बाल बालिकालाई चेतना सन्देश नेपाल बालगृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका पासमा रहेको बालगृहले बाढ़ीबाट अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढ़ाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभएको हो। बालगृहमा अहिले पनि विभिन्न कारणले अभिभावकविहीन भएका 28 जना बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिएको संस्थाले जनाएको छ। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमानथाङ 4 नेचुहामा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रसो संकलन भएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातोपानी नाका नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको उल्लेख गर्नुभएको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको थियो। भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाई छ। चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरोला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी सदनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले जानकारी गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङको गल्छी गाउँपालिका बाढ़ी प्रभावित विभिन्न क्षेत्रको स्थल अवलोकन तथा निरीक्षण गर्नुभएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो विपत्तिलाई सामान्य बाढ़ी नभई प्रलय नै आएको बताउनु भएको हो। असाधारण रूपमा आएको विपत्तिको कारण जलवायु परिवर्तनको असर भएको उहाँले बताउनु भएको छ। आफू प्रधानमन्त्री हुँदा जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघका विभिन्न मंच तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालले भोगिरहेको जोखिमबारे आवाज उठाएको स्मरण गराउनु भएको छ। पछिल्लो विपत्तिले नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकर्षण गरेको भन्दै अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मंचलाई यो विषय उठाउनबाट खाली राख्न नहुने बताउनु भएको हो। उहाँले प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राष्ट्र संघीय महासभामा सहभागी भएर जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, हिमालको अवस्था तथा जलवायु न्याय र क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा मरम्मत कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्र सड़क खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा गाड़ी मरम्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सड़क खण्ड अन्तर्गत तुइन खोलामा अहिले मरम्मत कार्य भइरहेको छ। मरम्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्। त्रिशुली नदीमा गत भदौ 10 गते र पछि आएको बाढ़ीका कारण नारायणगढ़ मुगलिन सड़क खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सड़क अवरूद्ध हुँदै आएको हो। सड़क सञ्चालनमा ल्याउन मर्मत तथा पुननिर्माणको काम भइरहेको छ। मर्मत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न तथा सड़क खुल्ने समय अनुसार मात्रै आवत जावत गर्नुपर्ने अवस्था रहेको छ। तनहुको शुक्लागण्डकी नगरपालिका 2 स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी चेवनधाम गाछे पानीमा सम्पन्न शिव महिमा बोलबम धार्मिक महोत्सव 2083बाट करिब 10 लाख रूपियाँ बचत भएको छ। भदौ 1 गतेदेखि 8 गतेसम्म भएको सो महोत्सवबारे हिजो शनिबार धाम परिसरमा आयोजित समीक्षा एवं आयव्यय सार्वजनिक कार्यक्रममा कुल 22,31,727 रूपियाँ आमदानी भएकोमा 11,90,672 खर्च भई 10,41,055 रूपियाँ बचत भएको कोषाध्यक्ष शिव गर्दौलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 4,88,352 रूपियाँ उठ्न बाँकी रहेको छ। पृथ्वी राजमार्ग आसपास वातावरणीय तथा प्राविधिक मापदण्ड विपरीत जथाभावी सहायक मार्ग खुल्ने क्रम बढ़ेपछि मुख्य राजमार्गको सुरक्षा र स्थायित्वमा जोखिम बढ़ेको छ। भौगोलिक अवस्थाको अध्ययन नगरी पहाड़का भित्तामा सड़क खन्दा वर्षाको पानीको प्राकृतिक बहाव परिवर्तन भई पहिरो खस्ने र मुख्य राजमार्गमा लेदो तथा ढुंगा झर्ने समस्या बढ़ेको छ। मुगलिन पोखरा सड़क विस्तारका क्रममा मुख्य राजमार्गका भित्ता समेत काटिएका छन्। यस्तो अवस्थामा माथिल्लो भेगबाट जथाभावी सहायक मार्ग खोल्दा सड़कमा पानीको भार बढ़ने र कमजोर भूभागमा पहिरो जाने जोखिम थपिने मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डले जनाएको छ। गण्डकी प्रदेशमा रहेको देशकै ठूलो महानगर पोखराले भोटेकुसी बाढ़ी प्रभावितलाई राहत पठाएको छ। प्रभावित 165 परिवारका लागि अत्यावश्यक खाद्यान्न, लत्ता कपड़ा, विस्तारा, भाँडाकुँडा लगायतका सामग्रीको सेट महानगरपालिकाले पठाएको हो। ती राहत सामग्री लिएर 5 ट्रक र नगर प्रहरीको भ्यान गरी 6 सवारी साधन हिजो शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए। चालक कर्मचारी तथा नगर प्रहरी गरी 23 टोली रसुवातर्फ गएको थियो। त्यसरी नै महानगरपालिकामा संकलित औषधि भने नेपाली सेनाको विजयपुर ब्यारेक मार्फत प्रभावित क्षेत्रसम्म पुर्याउने व्यवस्था मिलाइएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भइरहेको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोर्खाल, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़का केही भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै लुम्बिनी र दूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मध्य कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा गेग्रान भावको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानी जहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या 76 पुगेको फिलिपिनी कोस्ट गार्ड फिसिजीले बताएको छ। खतरामा परेका 13 जना अझै बेपत्ता रहेका छन्। फिसिजीका अनुसार शनिबार हिजो थप 41 शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या 76 पुगेको हो। दुर्घटनामा परेका 43 जनालाई सकुशल उद्धार गरिएको थियो। उद्धार र अनुसन्धान कार्य जारी रहेको छ। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनको विश्व शान्ति, बहुपक्षीय सहकारी र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोर दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङ बीच द्वैपक्षीय भेटवार्ता पनि भएको छ। अन्तिममा खेल समाचार। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकालेको हो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको थियो। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
3: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
3: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
7: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
3: द्वितीय पुरस्कार रु 15,000,
7: तृतीय पुरस्कार रु 10,000,
3: सान्त्वना पुरस्कार रु 5,000।
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
3: द्वितीय पुरस्कार 5,000
7: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
7: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856319337,
3: सुरेन्द्र श्रेष्ठ 9856036136,
7: रविन्द्र राज पौडेल 9856062888। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846015644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
8: मोबाइल 9805535537।
24: मम्मी भोक लाग्यो, खाजा खाम न।
25: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
24: हस् मम्मी।
26: मैले सुने छोरी, ल जाम हिँड।
25: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
26: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
25: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
26: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
1: ए हो र ल त ल
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98560-21692
12: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
13: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
12: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
13: सेवा लिने क्रममा चाहिने जानकारी
12: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
13: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
12: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165524 95 552 494 582 778
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806757731।
7: खैरनी चाडमा लाके नाच प्रतियोगिता 2083।
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
8: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
8: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841104732 र 9841113939।
1: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनी टार।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने।

0: प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, झाडा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: हेलो
4: बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9417000787।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
14: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: 103.8
16: अन्तर्मनको आवाज।

0: का तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपैयाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपैयाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपैयाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्लागण्डकी 4 डोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98066 81166, 98461 49304 र 98462 26743।

0: तिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बिचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनका

0: जी थापा मगर
1: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी थल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
2: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163
3: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
4: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
5: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
3: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9841616878
9: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
6: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
6: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9861633101 र 9468883522
11: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
11: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्थी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
7: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484264 र 9114533105

0: एपी स्टोर दुलेगौड़ा सिर्जना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटो में आफ्नै भवन में खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865078634 र 9781107090।
2: स्टुडियो
3: अहिले बिहानको 8 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
6: कार्यक्रम लोक भाका
5: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज में।

सुनेर बस्नु 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै

हजुर हामी आउने गर्दछौँ साथो साथीहरू श्रृङ्खला भने आज चाहिँ हामी रहेका छौँ आइतबारको श्रृङ्खलामा र आजको श्रृङ्खलामा रहेर चाहिँ हामीले नयाँ नयाँ चाहिँ गीत सङ्गीतलाई पुस्तक गीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौँ। अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला भन्न चाहन्छु अनि सम्पूर्णमा चाहिँ हरितालिका तिजको पनि धेरै धेरै शुभकामना छ। आजबाट चाहिँ तिज लागिसकेको छ है, आज दर्खाने दिन पनि रहेको छ। कतिजना दिदी बहिनीहरू चाहिँ माइत जाने तयारीमा हुनुहुन्छ होला, कतिजना गइसक्नु भएको छ होला, राम्रोसँग चाहिँ तिज मनाउनु होला भन्न चाहन्छु। र अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा राख्दैछु तिज भाका, नयाँ भाका नै रहेको छ जसमा आवाज रहेको छ विष्णु मासीको, घरबार बोलको भाका रहेको छ जसमा घरबार बोलको भाका विष्णु माझीको आवाजमा रहेको यो गीत यो भाका राख्दैछु, स्वीकार्नु होला है त।

हजुर यस्तै छ आमा घर भाडा बुलको निकै सुमधुर अनि मार्मिक भाका चलिरहेको थियो तिज भाका रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु विष्णु माझीको आवाजमा सजिएको निकै नै मिठो भाका रहेको थियो पक्कै पनि हाम्रो श्रोता साथीहरूलाई चाहिँ मन पर्यो होला सुनेर पनि बसिरहनु भएको छ होला अन्तिमसम्म सुनेर साथ दिनुहोला यस्तै मिठा मिठा चाहिँ गीत सङ्गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु 52 बाजे किन कसैको बोलको भाका रहेको छ जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि दीपिका बयम्बु मगरको अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो पहिलो व्यवसायिक स्थानमा पनि जानेछौँ हामी केही समय लगत्तै उपस्थित हुनेछौँ तपाईँहरू भने रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त

0: 103.8 अंतर्मन को आवाज
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
2: एकदम ढुक्क छु म त त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065-414-234 र 98-171-56-606
5: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
5: दीक्षा ब्युटी पार्लर रे
6: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
5: हो र त्यस्तो के हुन्छ र त्यहाँ
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
6: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
5: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
6: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तल हो प्रोप्राइटर निशा लामा सम्पर्क 97-090-34-335
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
1: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउन तिमीले जे जे खोज्यो त्यही पाइहाल्छौ
1: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
9: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेनी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
9: प्रोप्राइटर रबिन थापा सम्पर्क 98-560-33-398 र 98-465-10-950 के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सर्साइज थेरापी,
9: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: हजुर, केही छिनको छोटो पहिलो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तोता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पासवर्ड एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको साथै दिन फरक वारण फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं आइतबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ यस्तै नयाँ नयाँ र रमाइला गीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेको छु र रहन्छौ 9 बजेसम्म, अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने बर्बादै पर्यो बुलको भाकालाई कार्यक्रम स्थान दिँदैछु। तीज भाका नै रहेको छ जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि अर्जुन सापकोटाको भने, यसमा चाहिँ शब्द रहेको छ सन्तोष सापकोटाको भने, संगीत रहेको छ अर्जुन सापकोटाको नै। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर निकै नै रमाइलो भाका रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू सुनिरहनु भएको छ होला। र आजको श्रृङ्खलामा रहेर चाहिँ यस्तै मिठा मिठा गीत सङ्गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। सुनिन्छ साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। आइन आमा यो तिजमा बोलको फाका रहेको छ, तिज फाका रहेको छ, जसमा आवाज रहेको छ स्मिता अधिकारी अनि समीक्षा अधिकारीको दुवैजनाको आवाजमा सजिएको यो फाका। सँगसँगै हामी फेरि पनि छोटो दोस्रो व्यवसायिक गीतसम्म जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510-88461 र सिजन गुरुङ 9705-40900।
14: हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
15: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोपाइटर राम भुजेल। सम्पर्क 9891-50630 र 9746-80681।
18: आवाज। हजुर, फेरि पनि विश्रामपछि पुनः स्वागत गर्दछु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com बाट एनपी लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं आइतबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ यस्तै मीठा मीठा गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौ अबको केही बेरसम्म अझै थोरै समय बाँकी रहेको छ सुनेर साथ दिँदै गर्नु होला भन्दै अहिलेको लागि भने लाहुरेले लैन केरे बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु तीज भाका रहेको छ जसमा आवाज रहेको छ सरिता सुनारको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नु होला है त।

हजुर, लाउरीले लैन के अरे बोलको निकै नै रमाइलो थियो। स्पाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ अस्तर हर हर बोलको तीज भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ शान्तिश्री परियार, शान्ति रानी परियार अनि ऋषि खड्काको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला। है त

0: 103.8 अन्तर्मनको आवाज।
1: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
1: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856385507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: सँगै रविन्द्र सुवेदीको नमस्कार।
8: थाहा खबर, थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
7: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
8: तीज पर्व औपचारिक रूपमा शुरू, आज दरखाने दिन, इन्द्र जात्रा पनि औपचारिक रूपमा प्रारम्भ।
7: बाढ़ी पीड़ितका लागि अमेरिकाबाट थप $10,00,000 बराबरको सहयोग स्वीकृत, फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउने।
8: कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै असन्तुष्ट पक्षका नेतालाई केन्द्रीय समितिमा थप्ने तयारी।
7: भारतमा जारी ब्रिक्स सम्मेलन आज समापन हुँदै आणविक जोखिम र विश्वव्यापी द्वन्द्वप्रति नेताहरूको गम्भीर चिन्ता।
8: र इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल विजयी, लिभरपूल र चेल्सी बराबरीमा रोकिए।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: समाचार अब विस्तारमा। हिन्दू महिलाहरूको पर्व हरितालिका तीज आज शुरू हुँदैछ। पर्वको पहिलो दिन आज दरखाने तयारी छ। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न आज दरखाने तयारी गरिएको हो। दर खाएसँगै आजदेखि चार दिने तीज पर्व शुरू हुन्छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। आज बेलुकी दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरून्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खीर लगायत खाइन्छ, जसले व्रतका दिन आड़िलो बनाउँछ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिला परिकार दरका रूपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदीबहिनीलाई बोलाई दर खुवाउने परम्परा छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ। पछिल्ला वर्षहरूमा तीजका नाममा दर खाने कार्यक्रमहरू एक महिना अघिदेखि नै हुने गरेका छन्। सरकारी कार्यालयहरूमा समेत एक महिना अघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ।
8: काठमाडौँमा मनाइने प्रसिद्ध इन्द्र जात्राको तयारी आज शुरू हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइत अनुसार इन्द्र जात्राको लिङ्गो बनाउने रूख काट्न वन यात्रामा जाने साइत आज बिहान 9:53 रहेको छ। रूख काट्ने साइत भने राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको छ। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 गते शनिबार बिहान 8:05 तथा इन्द्र ध्वजोत्थानको साइत असोज 7 गते बुधबार बिहान 7:47 रहेको समितिले जनाएको छ। इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। यसै दिन राष्ट्रपति लगायत अति विशिष्ट व्यक्ति टोली हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ। असोज 13 गते महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरेसँगै त्यसै दिन राति 9:25 इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ। लिङ्गो ढालेपछि राति नै राष्ट्र अध्यक्षले कुमारी गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि 13 दिन लामो इन्द्र जात्रा समापन हुन्छ।
7: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका पीड़ितलाई राहत तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयको इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्यूरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन $10,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो। यससँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढ़ीको मानवीय स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। यही भदौ 10 गते रसुवाको भोटीको सीमा आएको बाढ़ीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संघ संस्था जनप्रतिनिधि कर्मचारी व्यवसायी स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ।
8: नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ। आगामी असोज 16 देखि 19 गतेसम्मको लागि तय गरिएको 15 महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा बस्नेछ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यका साथै प्रदेश सभापतिहरूलाई बोलाइएको छ। नेपाली कांग्रेसको संस्थापन पक्ष 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने अडानमा छ। पूर्व सभापति शेरबहादुर देउवा समूह भने मंगिरमा महाधिवेशन गर्ने छुट्टै तयारीमा रहेको छ। यो बीचमा संस्थापन पक्षले समानान्तर गतिविधि गरिरहेको पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला पक्षका नेता तथा कार्यकर्तालाई सहमतिमा ल्याउने प्रयास गरेको छ, जसमा उनीहरू पनि देउवा समूह छोड्न तयार रहेको देखिन्छ। आज बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा खड्का र कोइराला समूहका नेताहरूलाई केन्द्रीय समितिमा समेटेर महाधिवेशन आयोजक समिति बनाउने बारे छलफल हुने बताइएको छ।
7: प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गर्नुभएको हो। प्रधान सेनापति बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हो। एक साथ लामो भ्रमणका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध र सहकार्यको विषयमा छलफल हुने बताइएको छ। यसअघि गत वर्ष भदौ 27 देखि असोज 4 गतेसम्म गुन्जा र सांघाईमा सैनिक इकाईहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भए पनि जेन्जी आन्दोलन भएपछि सिग्देल रोकिनु भएको थियो। सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाली सेना र चिनिया जनमुक्ति सेनाबीच सगरमाथा फ्रेण्डशीप नामको सैन्य अभ्यास हुँदै आएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
9: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
8: अब बाँकी समाचार। नेपाल चीन उत्तरी कोरला नाका स्थित लमान्थङ 4 र नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1.78 अर्ब बढ़ी राजस्व संकलन भएको छ। रसुवाको भटेकोसीमा गएको बाढ़ीका कारण रसुवा गढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी भातै बढ़दा 15 दिनमै 1.78 अर्ब राजस्व संकलन भएको हो। भन्सार प्रमुख विदुर चुनालका अनुसार रसुवागढ़ी केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27.11 करोड़ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुनालको भनाइ छ। उहाँका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उहाँले बताउनुभयो।
7: अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा जारी 18 ब्रिक्स शिखर सम्मेलन आज समापन हुँदैछ। दुई दिने सम्मेलनको पहिलो दिन ब्रिक्स नेताहरूले बढ़दो आणविक जोखिम, युद्ध र विश्वव्यापी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ दिल्ली घोषणापत्र जारी गरेका छन्। घोषणापत्रमा सर्वसाधारणका पूर्वाधार तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईए को सुरक्षात्मक निगरानीमा रहेका आणविक केन्द्रमाथि हुने आक्रमणप्रति चिन्ता जनाइएको छ। आणविक सुरक्षा र सुरक्षात्मक मापदण्ड युद्धका बेला पनि कायम राख्नुपर्नेमा नेताहरूले जोड़ दिएका छन्। साथै आणविक निशस्त्रीकरण, हतियार नियन्त्रण र अप्रस्तारलाई थप प्रभावकारी बनाउन आह्वान गरिएको छ। सम्मेलनमा मध्यपूर्व र युक्रेन युद्धसँगै विश्व व्यापार, ऊर्जा, वित्तीय प्रणाली र ग्लोबल साउथको भूमिका बारे पनि छलफल भइरहेको छ। ब्रिक्सले पश्चिमी वित्तीय प्रणालीमा निर्भरता घटाउने, स्थानीय मुद्दामा कारोबार बढ़ाउने र विकासशील मुलुकको अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभाव बढ़ाउने विषयलाई प्राथमिकता दिइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। मोदी शी भेटमा द्विपक्षीय सम्बन्ध सुधार र सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयले विशेष महत्व पाएको छ। आज सम्मेलनको अन्तिम दिन नेताहरूले आर्थिक सहकार्य र विश्वव्यापी शासन प्रणाली सुधारका विषयमा छलफल गर्दैछन्। सम्मेलनपछि ब्रिक्सको अध्यक्षता चीनलाई हस्तान्तरण हुनेछ।
8: अब खेल समाचार। इंग्लिस प्रिमियर लीग फुटबलमा आर्सेनलले जित निकाल्दा उपाधिका दावीदार लिभरपूल र चेल्सी भने बराबरीमा रोकिएका छन्। गैराती भएको खेलमा आर्सेनलले सनरल्यान्डलाई उसकै मैदानमा 2-0 गोलले पराजित गर्यो। आर्सेनलको लागि ब्रुनो गुइमारुसले पहिलो गोल गर्यो भने बुकायो साकाले इन्जुरी समयमा पेनाल्टी मार्फत दोस्रो गोल थपे। यो जितसँगै आर्सेनलले 4 खेलबाट 12 अङ्क जोड़ेको छ। उता लिभरपूल भने घरेलु मैदानमा फुलमसँग गोलरहित बराबरीमा रोकियो। बलमा राम्रो पकड बनाए अनि लिभरपूलले गोल गर्न नसक्दा 2 अङ्क गुमायो। चेल्सीले पनि घरेलु मैदानमा हलसिटीसँग 2-2 गोलको बराबरी खेल्यो। अन्य खेलमा नटिङहम फरेस्टले एस्टन भिल्लालाई 2-1 गोलले हराउँदा इप्सविच टाउनले क्रिस्टल प्यालेसलाई 3-2 पराजित गर्यो। टोटनह्याम र एभर्टन बीचको खेल भने गोलरहित बराबरीमा सकियो। प्रिमियर लीगमा आज म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी बीच प्रतिस्पर्धा हुँदैछ। यो खेलले शीर्ष 4 को समीकरणमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
7: अब अब मौसम आज देशभरको मौसम साधारणतया बदली भई केही प्रदेशमा हल्कादेखि मध्यम र केही प्रदेशमा भारी वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव कायम रहेको र हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ, जसको प्रभावले अहिले बिहान बादल लागि सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा गण्डकीका केही क्षेत्रमा धेरै भारी वर्षा भएको छ। कास्कीले लुम्ले क्षेत्रको मापन केन्द्रमा 24 घण्टामा 125.4 मिलिमिटर वर्षा मापन भएको छ। गण्डकीकै लमजुङको फलेनी मापन केन्द्रमा 109.2 मिलिमिटर वर्षा मापन भएको थियो। गण्डकी प्रदेशको गोर्खा र बागमतीको धादिङ सीमा क्षेत्रमा रहेको आरूघाट मापन केन्द्रमा 87.8 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। यस्तै पछिल्लो 12 घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको तार्केघ्याङ र चन्दुर क्षेत्रमा पनि भारी वर्षा भएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
8: तीज पर्व औपचारिक रूपमा शुरू, आज दर्खाने दिन इन्द्र जात्रा पनि प्रारम्भ।
7: बाढ़ी पीड़ितका लागि अमेरिकाबाट थप 10 लाख डलर बराबरको सहयोग स्वीकृत। फरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउने।
8: कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै असन्तुष्ट पक्षका नेताहरूलाई केन्द्रीय समितिमा थप्ने तयारी।
7: भारतमा जारी ब्रिक्स सम्मेलन आज समापन हुँदै आणविक जोखिम र विश्वव्यापी द्वन्द्वप्रति नेताहरूको गम्भीर चिन्ता।
8: र इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल विजयी, लिभरपुल र चेल्सी बराबरीमा रोकिए।
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चुर रविन्द्र विदा हुन्छौं। नमस्कार।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 98063613195 र 98467153368।
13: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित। फोन 065414008।
14: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सञ्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासी र सुनचारी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142।
18: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
19: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
18: कहाँ?
19: गण्डकी मेडिकल हल।
20: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
19: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
20: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
18: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903069, मोबाइल 9840826926।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
20: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846324020।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
19: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
20: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
19: मिति यही भाद्र 29 गते। स्थान खैरिनी चार बजार।
20: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
19: द्वितीय पुरस्कार ₹15,000,
20: तृतीय पुरस्कार ₹10,000,
19: सान्त्वना पुरस्कार ₹5,000।
20: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
19: द्वितीय पुरस्कार ₹5,000
20: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
0: सह आयोजक शुक्लागण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31 937
0: सुरेन्द्र श्रेष्ठ 98560 36 136
1: रविन्द्र राज पौडेल 98560 62 888
22: ए सबिना यसको हतारमा कता हो
23: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
22: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
24: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460 78 528 र 98028 16 142
25: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
26: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
25: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
26: सेवा लिने क्रममा चाहिने जानकारी
25: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
26: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
25: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
26: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
27: 103.8 अन्तर्मनको आवाज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461-56999 छ
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
5: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
5: हो त है सामान लिन टाढा किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461-61220
0: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
8: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
0: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
2: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 98603-73710 र 98261-53507
9: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुना
11: मोबाइल 98058-35537 र 98066-15899
12: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
8: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन
13: हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
12: ठाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
15: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
16: र रामचन्द्र महत 9461616878
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
17: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
1: ओके ल डन
17: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787
18: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
19: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9560878302 र 9460878302
20: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
21: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
20: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
21: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
20: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
21: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
20: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति
21: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
20: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
21: तीन दर्ता शुल्क 500 रुपियाँ
20: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपिचो
21: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे
20: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
21: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
20: थप जानकारीको लागि सम्पर्क 9806681166 9641349304 र 9462626743

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी गरीन। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9416149304।
13: नमस्कार, रेडियो धुरबाराही 103.8 मेगाहर्जको बिहान दस बजेको धरुबारकी हेडलाइन्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodharubaraki.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धरुबारकी हेडलाइन्समा अब समाचारहरू सुन्नुहोस्। हिन्दू नारीहरूको हरितालीका तीज व्रतका लागि आइतबार आज दर खाने तयारी भइरहेको छ। दर खाएसँगै आइतबारदेखि चार दिने तीज पर्व शुरू हुने भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिनमै यस दिन दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरको रूपमा विशेष गरी दूधबाट बनेको शुद्ध परिकार खुवाउने प्रचलन रहेको छ, जसले व्रतका दिनमा अडिलो बनाउँछ भन्ने मान्यता रहेको छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद प्राध्यापक तोया राज नेपालले बताउनुभयो। महिलाहरूले वर्ष दिनभरि आफूलाई परेको दुःख पीर र मर्कालाई पोख्ने पूर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरिन्छ। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्काहरूलाई महिलाहरूले सार्वजनिक गर्ने प्रचलन रहेको छ। जन्मघरबाट कर्मघरमा गएर बस्दा पाएका दुःख पीर र मर्कालाई नारीहरूले पोख्ने गरेका छन्। आइतबार राति दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाउने प्रचलन रहेको छ। तृतीयाका दिनमा अरितारीका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरेर अरुन्धती सहित सप्तऋषिको पूजा गरेर तीज समापन हुने गर्दछ। भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीले नदी किनारी स्थित सड़कको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग 14 दिनदेखि अवरूद्ध रहेको छ। काठमाडौँ जोड्ने प्रमुख लाइफ लाइन मानिने राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा भदौको 14 त्रिशुलीले सड़कको बेस नै कटान गरेपछि 100 मिटर सड़क भाँसिएको हो। कृष्णभीरमा भाँसिएकै ठाउँ भन्दा माथि नयाँ ट्रयाक खोल्ने र त्यसलाई सवारी सहज आवत जावतका लागि तयार पार्ने काम यति बेला धमाधम भइरहेको छ। पहाड़ काटेर 250 मिटर ट्र्याक दुवैतर्फ जोड्ने काम सकिसकिएको छ। ग्राभेल रेलिङको काम पनि आइतबारबाट शुरू गर्ने र तीन चार दिन अर्थात यही भदौको मशान्तभित्र नै सकेर यातायात सञ्चालनमा ल्याउने नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका योजना प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा गजलको विकास इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशमा गजल विगत र वर्तमान विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजन गरेको हो। कार्यक्रमका प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रूपेन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठी पत्र प्रस्तुत गर्नुभएको थियो। साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएको साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय संघ संस्था र गजल क्षेत्रले भोग्दै आएका विभिन्न उत्तर चढ़ावको विषयमा प्रकाश पार्नु भएको थियो। गण्डकी प्रदेशका पूर्व मन्त्री गोविन्द बहादुर नेपालीले गण्डकीमा गजलको अवस्था समेटेर गोष्ठी पत्र तयार पार्न गरिएको मेहनतको प्रशंसा गर्नुभयो। सहभागीबाट प्राप्त सुझावलाई समेटेर गोष्ठी पत्रलाई पूर्णता दिन आग्रह गर्दै उहाँले यो सामग्री आगामी दिनमा गण्डकी प्रदेश को गजल विधासँग सम्बन्धित महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताउनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज अपरान्ह हुने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन पनि अनुरोध गरिएको छ। नेकपा एमालेको केन्द्रीय नेताहरू शनिबार बेलुकी काभ्रे पुगेका छन्। निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित कार्यदलको आवासीय बैठकका निम्ति उनीहरू काभ्रे पुगेका हुन्। केन्द्रीय सदस्य अशोक कुमार बेन्जुका अनुसार उनीहरू पनौती नगरपालिका 11 बलथली स्थित एक होटलमा बसेका छन्। पहिला दोलीखेलमा बस्ने योजनाका साथ काभ्रे पुगेका एमाले नेताहरूले अकस्मात योजना परिवर्तन गरेर बलथली जाने निर्णय गरेका हुन्। बसोबासको सम्पूर्ण व्यवस्थापन केन्द्रीय कार्यालयबाट सचिव डाक्टर भीष्म अधिकारीले गर्नुभएको कारण बेन्जुले होटलको नाम थाहा नभएको बताउनु भएको छ। डाक्टर अधिकारीलाई बैठक स्थलबारे जिज्ञासा राख्दा ठाउँ गोप्य भनिएका कारण भन्न नमिल्ने समेत बताउनुभयो। यस्तै फागुनको 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पार्टी नेतृत्व र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याउँदै एमाले वैशाखमा उपाध्यक्ष रामबहादुर थापा बहादुरको संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो। कार्यदलको असारको 25 सम्पन्न बैठकले उपाध्यक्ष बहादुर र महासचिव शंकर पोखरेललाई प्रतिवेदनको जिम्मा दिएको थियो, तर प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीकै बहिर्गमनको विषय उल्लेख भएपछि ओलीले आफू पक्षका नेताहरूलाई उक्त प्रतिवेदन पुनर्लेखनको जिम्मेवारी दिनुभएको थियो। शुक्रबार प्रतिवेदनबारे छलफल गरेर पारित गर्न पार्टीको केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बसेको समेत जनाइएको छ। बैठकमा महासचिव पोखरियलले तयार पारेको सँगै अर्को प्रतिवेदन पनि पेश भएको थियो। त्यसपछि उत्पन्न जटिलता फुकाउँदै शनिबार बेलुका पुनः बैठक बस्ने गरी शुक्रबारको बैठक राखिसकिएको छ। शनिबार पनि छलफल गरेर टुङ्गोमा पुग्न नसकिने भएपछि नेताहरू काभ्रेमा आवश्यक बैठकका निम्ति पुगेको एक एमाले नेताले जानकारी दिनुभयो। सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो शनिबार सभाहालमा पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजन गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ शिक्षक र अभिभावक तथा विद्यार्थीहरूले लगायत सरकारवालाहरूले आफ्नो सुझाव राखिसकेपछि औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले बोल्नु भएको थियो। त्यसपछि बोल्ने वक्तामा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोको नाम रहेको थियो, तर उहाँलाई समय नदी मन्त्रीलाई बोल्न आग्रह गरिएपछि महतोले बीचमै प्रश्न गर्नुभयो। राजसपाका सांसद शिव यादवले होहल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर निस्किएको बताउनु भएको छ। समन्वय समितिका सभापति महतोले कार्यक्रममा मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका नै प्रभावित भएको टिप्पणी गर्नुभयो। कार्यक्रममा मन्त्री पोखरेल सहित सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहा का सभापति महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी रहनु भएको थियो। कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेल मन्तव्य नसक्दै सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागेको आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 इजाजत प्राप्त संस्थालाई प्रणाली संघको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौको 26 गतेको मन्त्रीस्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जानकारी दिएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी र पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः संचारणमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएको 3 मड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मड्युलर पुल भारत राजदूतावास का प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गर्नुभएको छ। गएको भदौको 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी र पहिरोबाट सड़क र पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुलहरू उपलब्ध गराएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल र चीनको उत्तरी कोरेला नाकास्थित लोमान्थङ चार नेच्योङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमा नै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोशीमा गएको बाढ़ीका कारणले रसुवा गढ़ी र केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी भर्ती बढ़ेको छ। भन्सार प्रमुख विद्युत सुनारका अनुसार रसुवागढ़ी केरुङ नाका र तातो पानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरुरा नाकाबाट चीनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरिएको छ। शुक्रबार नै मुस्ताङ भन्सार कार्यालयले एकै दिनमा 27,11,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भदौको 22 पछाडि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँको आराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुण्डालले जानकारी दिनुभयो। तनहुको व्यास नगरपालिका 12 कमलबारी स्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान करिब 8:30 डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको N6K9497 नम्बरको ट्रक आफै अनियन्त्रित भएर सड़कमा पल्टिएको थियो। दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका छ निवासी अन्दाजी 26 वर्षका अजय थिङ गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि प्रदेश अस्पताल दमौली बिहान 9 बजे ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उहाँको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। दुर्घटनामा सहचालक सोही स्थानका अन्दाजी 20 वर्षका सुजन घलान गुण्डामा चोट लागेर सामान्य घाइते रहनु भएको छ। उहाँको उपचार भइरहेको छ। मृतकका आफन्तलाई घटनाबारेमा जानकारी गराइएको छ। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहु दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट एक वर्षमा 24 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गर्न सफल भएका छन्। सहकारीसँग आबद्ध 18 वटा दुग्ध उत्पादक सहकारी संस्था मार्फत संकलन गरिएको दूध बिक्रीबाट किसानले उक्त आमदानी गर्न सफल भएका हुन्। संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार सहकारीसँग आबद्ध करिब 1,500 व्यावसायिक किसान दूध उत्पादनमा संलग्न रहेका छन्। गाउँ गाउँमा रहेको सहकारी मार्फत किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित भएकाले पशुपालनतर्फ आकर्षण बढ़ेको पनि उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। ड्रोन आक्रमण पछाडि साउदी अरबले आफ्नो मुख्य तेल पाइप लाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढ़ेपछि साउदीले महत्वपूर्ण तेल पूर्वधार अन्तर्गतको वेस्ट इस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदीना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएको ड्रोनले आक्रमण गरेको बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्तिहरू घाइते हुनका साथै पूर्वधारमा ठूलो क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। अब अन्तिममा खेल समाचार। चोटका कारणले प्रतियोगिता खेल्ने कि नखेल्ने अन्यलका बीचमा कोर्टमा उत्रिनु भएकी काजाकिस्तानका इलेना रिवा किनाली यस वर्षको यूएस ओपन महिला एकलतर्फको उपाधि जित्न सफल हुनुभएको छ। आर्थर एस स्टेडियममा भएको रोमाञ्चक फाइनल भिडन्तमा आफ्नो बलियो प्रतिद्वन्दी आर्याना सवालेन्काकालाई 6-4, 5-7 र 6-2 को सेटमा पराजित गर्दै 27 वर्षीय रिवा किनाली उपाधि आफ्नो नाममा जित्न सफल हुनुभएको हो। यो जितसँगै रिवा किनाली आफ्नो करियरको तेस्रो ग्रान्ड स्ल्याम उपाधि चुम्नु भएको छ भने आगामी सोमबार सार्वजनिक हुने डब्ल्यूटीए वरियतामा उहाँ पहिलो पटक विश्वको नम्बर एक खेलाड़ी बन्नुहुने पक्का भएको छ। प्रतियोगिता हुनुभन्दा ठिक 3 हप्ता अगाडि सिन्सिनाटी ओपनको क्वार्टर फाइनलमा इगा स्वाटेक विरूद्धको खेलको दौरानमा रिवा किनाको एसिलिसमा चोट लागेको थियो। अब अन्तिममा मौसम सम्बन्धी जानकारी। हाल देशैभरि मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले हाल देशैभरि साधारणतया बादल लागेको छ। सबै प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशैभरि साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी बागमती कर्णाली प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हवस्त यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएको छ। 2 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
14: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
15: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058200008 र 98460976246।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
19: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
21: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
22: अफिसबाट अमितसरको फोन।
23: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
24: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
25: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
26: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
27: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
28: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
27: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
28: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560230420, 9801454674 र 9460230420।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
7: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9461633101 र 9468383522।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
13: छन् मैडम।
14: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
16: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98563231128, 98462014726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको
15: सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक

0: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
0: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
1: द्वितीय पुरस्कार रु 15,000
0: तृतीय पुरस्कार रु 10,000
1: सान्त्वना पुरस्कार रु 5,000
0: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
1: द्वितीय पुरस्कार 5,000
0: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
0: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850631937
1: सुरेन्द्र श्रेष्ठ 9850636136
0: रविन्द्र राज पौडेल 9850662888
2: This is Radio Dhorbarahi 103.8 MHz.
3: 103.8 MHz present every day 10:30 AM to 12 PM.
4: It's time for calling time.
3: Only on Radio Dhorbarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चाहिएमा, जसले दिवला सुन्दै हुनुहुन्छ रेडियो टोर बाराही 103.8 मेगाहर्ज सन्तर्मनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodorbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। र सदा चाहिँ आज पनि प्रोग्राम कलिङ टाइम लिएर यहाँहरूमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म भने यहाँसँगको रमाइलो कुराकानी त सधैँ छ। आज चाहिँ अब दर खाने दिन होइन, सम्पूर्णलाई शुभकामना सँगसँगै धेरै भन्दा धेरै आज भने हामी तीज गीत संगीतको साथमा पनि रमाउँछौ। सो यो 1.5 घण्टाको समय चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ भने आइतबारको एपिसोडमा रहेर अन्ताक्षरीको साथमा पनि जोडिन्छौ। अहिलेको लागि भने आयो तीजको लहर र मन्जु थापाको आवाजमा सजिएको यो गीत तपाईँहरूमा कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है।

0: हजुर, त्यही छ दुरह र आयो बनीलाई पक्कै पनि गीत संगीतले भने जस्तै नै अब वर्षौं पछि कुर्दा कुर्दा महिनौ पछि कुर्दा कुर्दा तीजको रहर साँच्चीकै नै आइसकेको छ। यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना पनि छ, शुभकामना आदान प्रदान सँगसँगै आज आइतबारको एपिसोडमा रहेर भने हामी अन्ताक्षरीको साथमा पनि जोडिन्छौ। 0965-4142-00 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। सदाको दिनमा चाहिँ अब आइतबारको एपिसोडमा यहाँले चाहिँ अन्ताक्षरी गुनगुनाउनै पर्छ भन्ने थियो भने आज भने यहाँले शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला गरिसकेको छु र कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। नमस्ते, नमस्कार हजुरले। हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगी मायाजीलाई।
1: हजुर, आशीर्वाद हजुरलाई।
0: अनि के छ नयाँ नौला हालखबर आजको सुनाइदिनुहोस् न त।
1: हजुर, नयाँ नौला हालखबर छ, एकदम ठिकै छ भन्नुपर्छ है। घामलाई घाम कहिले घामलाई पनि कहिले नराम्रो भइरहेको छ, मन्द गतिमा छ है, गर्मी पनि छैन शीतल पनि छैन है, चिसो पनि छैन।
0: अनि हाम्रो खगीमायाजीलाई चाहिँ आज दर खाने दिनको धेरै धेरै धेरै शुभकामना छ है।
1: हजुर, हजुरले पनि धेरै धेरै धेरै शुभकामना लगायत हाम्रो यसम परिवारको लागि पनि धेरै धेरै शुभकामना है त।
0: ल, थ्याङ्क यू सो मच। अनि आजको दिन चाहिँ कसरी मनाउने, के गर्ने सोच छ त नि तपाईँको, कता जाने?
1: हजुर, मनाउने त अब त्यस्तै हो
0: हजुर,
1: खाने त्यही भएर हो, जाने त्यही भएर हो भने त्यही भएर खाए जस्तै हो, खाने त खाना प्रकार हो त। नयाँ नौलो उसहरू कार्यक्रममा प्रोग्राम छैन के रे?
0: ए ल, ठिकै छ, अब रेडियो प्रोग्रामहरू सुनेर भए पनि आजको दिनलाई चाहिँ एकदमै विशेष पनि बनाउन होला है। अब भने अब कार्यक्रमतर्फ पनि लागौँ, आज मजाले अन्ताक्षरी पनि गाउनु पर्छ। सो एउटा मेठो गीतबाट सुरु गरिदिनुहोस् न त।
1: ल हुन्छ, म सुरु गरिहालेँ
0: है त। ल हस् हुन्छ, सुरु गरिदिनुहोस्। 1, 2, 3, go।

0: लाभबाट गाउनु पर्यो नि त मैले
1: हजुर
0: भेटे नहुने खोला पारी निरी माया वारी मरुने ल अब गीत सङ्गीतले भने जस्तै नै तपाईँ अब पिरुङको डाँडातिर भए त हामी यता पारीबाट कि भेटै नहुने भेटै नहुने यसो नभए त पालो पर्यो है
1: हजुर
0: मबाट

0: ल तबाट गाई दिनु पर्यो है अहिले चाहिँ
1: तिते करे लिले मुखै तित गरायो तिते करे लिले मलाई लाथै बनायो झिम परे लिले ल भन्नुहोस्।

0: भये ए हजुर भेटौं शनिबार।
1: किनवला फेरि घुमी घुमी भनेर घबाट गाउनु मन लाग्यो कि घुमी घुमी रबा त पार्ने हो ल रबा त रुन्छ नि मन किन रुँदैन रुख बोली न बोल निर्माया वचनको घाउ निको हुँदैन ल नबाट पर्यो है
0: हजुर।

0: चाहिँ पर्यो है।
1: ला ठिकै छ र वा त आज चाहिँ दर खाने कोसेलीको रूपमा चाहिँ हाम्रो खगिमाजीले हामीलाई र मात्र दिनुभएको छ है। ठिकै छ, तिजको कोसेली सम्झेर तिजको दर मानेर हामीले चाहिँ अब अगाडि बढ्नुपर्छ।

लबाट पछि भने हामी एक एक पालो गर्नुपर्छ है। लाली गुराँस चम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर मात।

0: छ आवाज हामी अर्को साथीलाई पालो दिन्छौ। धेरै धेरै धन्यवाद यस्तो मिठो आवाजमा गाइदिनुहुन्छ, सहभागी त जनाइदिनुहुन्छ हामीलाई। तपाईँको लेखकको घर मात्र होइन, हामीलाई त खगी माइजीको सबै मनपर्छ कि ल। त्यही त मनपर्छ नि हामीलाई, यति धेरै माया गर्नुहुन्छ अनि ल। अब त्यसको स्वरूप चाहिँ बावजुद हामी एउटा मिठो गीत राखिदिँदैछौ, नक्कल पारी भन्ने एउटा नयाँ गीत हो यो। तिजोको चाहिँ पछिल्लो समय प्रशान्त शिवाकोटीको हिजो मात्र पनि यहाँहरू माझ राखेको थियो, एकदमै मिठो छ, सुन्दै गर्नु होला अहिले भने। शुभकामना राख्नुहोस् अनि हामी छुट्टिनुपर्छ है।
1: माया मनपर्छ भनेर फेरि तपाईँले मलाई मिठो माया प्रस्तुत गर्नुभयो, उहाँलाई पनि त हजुरलाई पनि धेरै धेरै फेरि पनि धन्यवाद।
0: अनि
1: तिजको चल्दै गरेको तिज शुभकामना लगायत मेरो सम्पूर्ण साथीहरू, म भन्दा पछि आउने साथीको लागि, कार्यक्रम सुनेर बस्ने सम्पूर्णको लागि एक उत्तर बस्छौँ पुरा
0: शुभकामनाको साथमा जोडिँदै गर्नु होला। तर अहिलेको लागि भने हामी अब विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ। शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीको आवाजमा सजिएको नक्कल पारी बोलको यस्तो मजर गीत सँगसँगै केही दिनको लागि हामी विश्रामतर्फ जान्छौ। हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
0: पञ्चनन्दन कृषि उद्योग कालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9855633998 र 9845610950।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्राज। मोबाइल 9846078528 र 9800286142।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोथ पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
10: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
11: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्धकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा। सम्पर्क 97-090-34-335।
12: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98-560-57-731, 98-067-531।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू,
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
18: This is Radio Dhor Barahi, 103.8 MHz.
19: Station 1. Studio Tanchin.
20: Aile, Vienna ko 11 bajyo. टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
21: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै अनि 11 बजेको टाइम चेक पश्चात सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम कलिङ टाइममा रहेर आज भने हामी अब तिजको माहौलमा रहेर चाहिँ मिठा मिठा तिजको गीत भाकाहरू सँगसँगै शुभकामना आदान प्रदान गर्दै आइतबारकै एपिसोडमा रहेर अन्ताक्षरीको साथमा पनि जोडिएका छौं। 0965 4000 बाटो भएर आउन सक्नुहुन्छ। प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आभूषण सुनजाति पसल दुलेगौडाले प्रोपाइटर मेन बहादुर सुनार र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सबै प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र अहिले भने साथी हुनुहुन्छ है लाइनमा भन्दै थिए साथी चाहिँ छुटिनु भएको छ। अनि कार्यक्रम सम्बन्धी जानकारी गराउँदै गर्दा अघिल्लो हप्ताको विजयी साथी अथवा हिजोको विजयी साथी चाहिँ हाम्रो खगी माया थापाजी हुनुहुन्छ। यदि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आफ्नो नम्बर टिपाइसक्नु भएको छ भने ठिकै छ, यदि टिपाउनु भएको छैन भने हाम्रो अफिसको नम्बर 0965 4000 100 चाहिँ टिपाइदिनु होला है भन्ने जानकारी सँगसँगै अहिले भने साथीलाई नै सहभागी गरौं। हेलो, नमस्ते हजुर।
22: हेलो
21: हेलो नमस्ते हजुर।
22: हेलो, नमस्ते हजुर।
21: कहाँदेखि कसको आवाज सुन्दैछु होला?
22: को होला त म बोलेको?
21: हाम्रो सर्लाहीदेखि हाम्रो उपासनाजी हुनुहुन्छ।
22: हजुर हजुर,
21: उपासनाजीलाई गाइकामा धेरै धेरै स्वागत छ है।
22: धन्यवाद।
21: तिजोको माहौल लाएर होला कि आज आवाज चाहिँ अलिकति गाह्रो पर्यो नि त हामीलाई। त्यही भएर होला कि पक्कै पनि। अनि के छ त तपाईँतिरको अब सर्लाहीतिर तिजको माहौलले आज दर्खानी दिन अब के कसरी मनाउँदै हुनुहुन्छ सुनाइदिनुहोस् न त।
22: अब तिज भनेको कुरा चाहिँ अब मनाउनु पर्छ भरे साँझमा चाहिँ अब गाउँमा एउटा समितिको पार्टी छ त्यहाँनिर आएको छ।
21: हजुर हजुर,
22: निम्तो आएको छ त्यहाँ निम्तो जानु पर्यो ल्याउनु पर्यो घरमा पनि आएर अब आमा बुवासँग भने बस्नु पर्यो खानु पर्यो
21: खानु पर्यो बस्नु पर्यो त्यही त भनेपछि अब तिजले चाहिँ हाम्रो उपासनाजीलाई पनि मजाले छोएको छ भनेर बुझ्यौँ है हामीले। ल ठिकै छ, अनि सोध्नु मन लाग्यो कि अब तिजो पछि सोद्धा त अब यो टपिक राख्ने दिनमा गइहाल्छ होला। हाम्रो उपासनाजीले चाहिँ पहिले लेखी अहिलेसम्म चाहिँ अब तिजको माहौलमा के कतिको फरक पाउनु भएको छ नि भनेर सोध्नु मन लाग्यो कि।
22: त्यो पहिलाको भन्दा त धेरै नै फरक छ नि अहिले त होइन।
21: हजुर,
22: हामी अब मान्छे त अहिले पनि चाँडै छ हामी होइन, उमेर अलिक बढेर भयो होइन।
21: हजुर हजुर,
22: हाम्रो चाहिँ अब भर्खर 17-16 उमेरमा चाहिँ अब तिज अब एकदमै रमाइलो लाग्ने होइन।
21: हजुर हजुर,
22: अब खोलाको धारमा मेला लाग्थ्यो तिजको दिनमा र पञ्चमीको दिनमा
21: यो कुरा पनि हामीसँग सेयर गरिदिनु भयो। अब भने आज हामी आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षरी पनि गाइरहेको छौ। अनि अघि हाम्रो खगी मायाजीले चाहिँ 6 पुऱ्याएर छोडिदिनु भएको छ कि। हजुर, 6 अब 6 चाहिँ एउटा मिठो गीत गुनगुनाइदिनु पर्यो कि आज।
22: हुन्छ।

ल आज चाहिँ साथीहरूले सल्लै गरेर आउनु भएको छ क्या हो कि के भन्छ दरखाने दिनको कोसेली सुरु सबै साथीले अघिबाट छ बाट मात्रै रबाट मात्रै गीत छोड्नु भएको छ कि आज मलाई ल ठिकै छ रबाट पालो पर्यो है नि त

0: मबाट ल
1: ल अहिले भने अलिकति उता पुगेछ है मतिर है ल ममा पारिदिनु भएकोमा पर्सनाजीलाई धन्यवाद मबाट बरु के चाहिँ गाउने होला

0: 想问的问的呢，如你们是想我人困的困的呢，那么大家来了
1: लव स्टोरी रिसाउँछु बोल्दै बोल्दिन भनेपछि अब गीत पनि त्यस्तै गाउनु पर्यो है नबाट नभ

0: ल यो बाटो गाइदिनु पर्यो है हजुर यो
1: बाटो
0: हजुर हजुर एआई जे बाटो गाउनु भयो भने पाइयो है
1: Thank you.

0: पहिले मेरे माया हजुरलाई बानी देने सरी मेरे हजुरलाई
1: यी बात मेरो हजुरलाई भनिरहँदा चाहिँ अब भने हामी एक एक पालो गर्नुपर्छ है आज शुभकामना सँगसँगै अब साथीहरूलाई पनि जोड्नु पर्नेछ सो यी बात चाहिँ गाउनु पर्यो है

0: अन्तिम जति चबाट गाइदिनु पर्यो अनि हामी साथीलाई पालो दिन्छौ।
1: सुख दुःखमा

0: สกัยมะสรีรุขมะสัตย์สัจจิจินโตระสุขดุขมะสัตย์สัจจิโตระสุขดุขมะว่าแบบนั้น
1: ल सुख दुख मा भनेर हामी अर्को साथीलाई पालो दिन्छौ अहिले भने अब आज तीजको पनि माहौल छ नि त सो अन्य आइतबारको श्रृंखलामा चाहिँ यहाँले शुभकामना राख्न पाउनु हुन्थेन तर आज चाहिँ हाम्रो उपासनाजीले मजाले शुभकामना राख्न सक्नुहुन्छ
0: आज तीज हाम्रो यो नारीहरूको चाहिँ अब विशेष चिज हो होइन
1: हजुर हजुर
0: अब सम्पूर्ण के अरे सम्पूर्ण महिला दिदी बहिनीहरू व्रत बस्ने साथीहरूलाई पनि एकदमै तिजको चाहिँ विशेष शुभकामना छ आफ्नो शरीरको पनि आफ्नो ज्यानको पनि राम्रोसँग ख्याल गर्नु होला भन्न चाहन्छु व्रत बस्ने साथीहरूलाई र हजुरको लागि एकदमै अब आज दर पनि राम्रोसँग पकाएर खानु होला भरि बेलुका पनि पकाएर दिनुहुन्छ त्यसै गरी भोलि तिजमा पनि मजाले मनाउनु होला राम्रोसँग मनाउनु होला अब अर्को साल त गाह्रो अब मनाउन पाइन्छ कि पाइँदैन मान्छेको जिन्दगी भर्छुमा होइन भन्न चाहन्छु र रेडियो घरबाट होली क्याम्पको लागि पनि तिजको शुभकामना दिन चाहन्छु त्यसै साथीहरूको नाम लिनु पर्दाखेरि हाम्रो प्रेम बहादुर कुमारदा हुनुहुन्छ उहाँलाई पनि तिजको शुभकामना छ प्रेम बहादुर कुमार साथी हुनुहुन्छ उहाँलाई पनि तिजको शुभकामना छ है भन्न चाहे र यता तिलक बहादुर छेत्री दाई हुनुहुन्छ उहाँलाई पनि तिजको शुभकामना छ भन्न चाहन्छु अनि पुष्प थापा मगर एकता मगर भाइहरूलाई पनि भन्न चाहन्छु कि अब तिजको शुभकामना दिन चाहे र लम्जुङतिर हुनुहुन्छ गरेर जाँदा साथी भाइ हुनुहुन्छ उहाँलाई पनि सम्झन चाहे र रेडियो ढोरद्वारा है जतिले सुन्नुहुन्छ उहाँले सम्पूर्ण सम्पूर्णलाई पनि तिजको शुभकामना छ भन्न चाहन्छु र केटिएमतिर हुनुहुन्छ तन्जु थापा अर्जुन थापा हाम्रो श्रीराम दाहाल भाइ कृष्णजी बलाल भाइ उहाँहरू सम्पूर्णलाई पनि तिजको शुभकामना दिन चाहे दिए पनि र मभन्दा अगाडि अनुभव साथीहरू सम्पूर्णलाई पछि आउनुहुन्छ सम्पूर्णलाई र मलाई उपासमा घिसिङ भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण सम्पूर्ण साथीहरूलाई चाहिँ
1: नमस्ते सुटिन छौ उपासनाजी हुनुहुन्थ्यो अब आउने साथीको पालो चाहिँ मबाट नै पालो परेको छ आउँदै गर्नु होला अहिलेको लागि भने नत्र भने जिन्दगी व्यर्थ सबै पुतली बाटुली मार्यो यो सुमधुर गीत रहेको छ समीक्षा अधिकारी खेमसेन सूर्य अनि दीपिका बैम्बे लगायतका आवाजमा सजिएको यो गीत सँगसँगै विश्राममा जान्छौ हामी सँगै रहनु होला सुन्दै गर्नु होला प्रोग्राम कलिङ सायम है त

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी ब्याङ्क सँगै बजाज सोरुम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटोक्स बजाज सोरुम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9814364022
4: कहाँ जाने?
5: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयम चिसा पानी अनि बिचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087142।
4: धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
13: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
14: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
15: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
15: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
17: कता हिँड्नु नि, मिलको जालेर पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
16: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
17: त्यसो भए कहाँ जाने त कान्छा?
16: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
17: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
18: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
19: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
22: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
23: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
24: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राममा रहेर चाहिँ हामीले त्यसको गीत सँगै सँगसँगै आज आइतबारको एपिसोडमा पनि छौ अनि अन्ताक्षरको साथमा जोडिँदै गर्दा अब आउने साथीको पालो चाहिँ मबाट परेको छ। र अब देश विदेशमा रहेका नेपाली अब जहाँ जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ अब त्यसको माहौल त बनिएको छ भन्दा पनि बनिरहेको नै छ होइन। अब टिभी अनि अब रेडियोमा घन्किएको अब रमाइला मिठा गीतहरू सँगसँगै अब पत्र पत्रिकामा छापिएका अब त्यसको शुभकामनाहरू होइन, यहाँले देख्नु भएको अब सामाजिक सञ्जालतिरको सन्देशहरूले चाहिँ अब पक्कै पनि रमाइला झलकहरू सडकभरि देखिने त्यो रातो सारी सजावट सँगसँगै झिलिमिलीले चाहिँ अब माहौल त छाएकै छ नि है, पक्कै पनि छाएको चाहिँ छ। अब आज दर खाने दिन पनि अनि थोरै कुराकानी गर्नु मन लाग्यो कि यद्यपि अब तिजको तयारी त अब महिनौ अगाडिदेखि नै सुरु हुन्छ है, जुन चाहिँ अब कति दिदी बहिनीहरूले चाहिँ अब भोलि दर खाने अब भोलि भन्दा पनि आजको दिनलाई मात्र चाहिँ आफ्नो घरमा हुनुहुन्छ भने अब कही समयदेखि अगाडि चाहिँ अब दर खान त सुरु भइसक्यो होला होइन। तर अब परम्परागत रूपमा चाहिँ अब तीज व्रत अघिल्लो रातको दर खाने चलन चाहिँ छ, अब यो रातभर चाहिँ खाने चलन। अब आज चाहिँ मजाले दर खाएर भोलिपल्ट चाहिँ अब निर्जल व्रत बस्ने कि, पानी पनि नखाइकन व्रत बस्नको लागि चाहिँ ऊर्जा सङ्कलनको प्रतीक हो, अथवा भोलिको दिनलाई चाहिँ अब व्रत बस्नको लागि चाहिँ आज मजाले खाने भन्ने चलन पनि छ, दर खाने भन्ने चलन चाहिँ छ परम्परागत रूपमा चाहिँ। तर अब वर्षौंदेखि अब महिलाको र उनको परिवारको कल्याणको लागि गरिँदै आएको यो व्रत चाहिँ अब समयसँगै अलिकति परिष्कृत हुँदै पनि गएको छ। अब केही व्यापारिक झलकहरू होइन, अब पुरानो रसमहरू छोडिएको पनि छ, तर अब तिजको मूल मर्म र महत्व भने उस्तै छ। तिजलाई चाहिँ अब धनी गरे सबैको लागि स्वर्ण र सहस अब सबैको लागि आवश्यक त छँदैछ। यसैबीच अब गर्मी मौसम पनि छ, त्यसैले चाहिँ अब स्वास्थ्यमा विशेष ध्यान दिन एकदमै जरुरी छ जस्तो पनि लाग्छ है। बढी एकदमै हुन्छ नि अलिकति हेभी खाना खाने कुराहरू अनि त्यसै गरी अब तेलिलो अनि अब तपाईँ खानेकुराहरूले चाहिँ शरीरमा अलिकति असर पनि पार्न सक्छ। विशेष त यो दर खानेको नाममा चाहिँ यहाँले चाहिँ अब पछिल्लो समयको दर खुवाई चाहिँ अलिकति फरक ढङ्गको पनि छ कि, त्यसैले चाहिँ विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। र अर्को कुरा चाहिँ अब पानी पनि नखाइकन व्रत बस्नुले चाहिँ अब सही हो भन्ने पनि छैन, अब सक्नुहुन्छ भने ठिकै छ, तर अब व्रत बस्नुले मात्र राम्रो जीवन साथी पाउने होइन, परिवारको स्वास्थ्य चाहिँ राम्रो हुन्छ भन्ने त छैन नि त। त्यसैले चाहिँ अब आफ्नो स्वास्थ्यको पहिला चाहिँ ख्याल राख्नु होला, अनि एकदमै घरको चाहिँ अब समझदारी, समर्पण, सहयोग र सम्मानले मात्र सम्बन्ध चाहिँ बलियो चाहिँ अब पछिल्लो समयको दरखुवाई चाहिँ अलिकति फरक ढङ्गको पनि छ कि। त्यसैले चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। र अर्को कुरा चाहिँ अब पानी पनि नखाइकन व्रत बस्नुले चाहिँ अब

हाल पनि राख्नु होला है, अलिकति धेरै थरेर अनि अलिकति हेभी खाना खानेहरू खाइरहँदा पनि विशेष स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला पनि भन्न चाहन्छु। र अब भने 4942 0000 बाटोबाट आउन सक्नुहुन्छ, टेलिफोन लाइन खुल्ला छ, कुराकानी गर्दै जाँदा कहिले काहीँ धेरै पनि हुनसक्छ है। सो अहिलेको लागि भन्यो त रमाइलो गीत सुनाइहाल्छु, आयो भरे तिजको रमझम, अन्जु पन्तको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

हजुर आयो बढे थिसको रमज हम यो सुमधुर गीत सँगसँगै अब भने पालो तपाईँको हो शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ. आज चाहिँ अन्ताक्षरीकै साथमा जोडिनु पर्छ भन्ने पनि छैन, यो चाहिँ अब तेज स्पेसल अफर भन्छ नि है. सो त्यस्तै नै हो, 0465142000 बाटो भएर पनि आउँदै गर्नु होला. तर हामी चाहिँ अब विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. अनि त्योभन्दा अगाडि एउटा मिठो तेजको गीत हाम्रो श्रोता साथीलाई म सुनाउँछु नै. समीक्षा अधिकारी रचना रिमाल सँगसँगै लिना चौहानको आवाजमा सजिएको आयु चेली माइती सम्झेर यो सुमधुर गीत तपाईँहरूमा राख्दै जान्छौ विश्राममा र

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9461168778।
6: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
6: फोन नम्बर 0564143221,
3: मोबाइल 9605678634 र 9701107090।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9850632475 र 9011324775।
10: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9056661636 र 9151661636।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
14: प्रश्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोज लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
15: This is Radio Dhorbarahi 103.8 MHz।

0: हजुर कार्यक्रमको यो किसिमको विश्राम लगतै सम्पूर्ण श्रोता साथीका कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ यम र यति बेलाको हुनुहुन्छ है लाइनमा।
1: हेलो नमस्ते हजुर।
2: दिदी नमस्ते।
0: नमस्ते। कहाँदेखि कस्तो अवस्था हुँदैछु होला?
2: म मान्द्रेबाट मिना बोलेको।
0: मिनाजी
2: हुनुहुन्छ?
0: अनि मिनाजीसँग चाहिँ मेरो पहिलोचोटि कुराकानी भएको हो। पहिला नि भएको थियो र मिनाजी? ए दुईचोटि चाहिँ भयो है। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? अनि हाम्रो मिनाजीलाई चाहिँ अब दर्खाने दिनको अनि भोलि तिजको धेरै धेरै शुभकामना छ है। थ्याङ्क यू सो मच। अनि रेडियो प्रोग्राम सुनिरोक्दा आज अन्ताक्षरी गाउनको लागि रेडी हुनुहुन्छ त? ल अघि हाम्रो उपासनाजीले चाहिँ ममा लोएर छोड्नु भएको छ अनि आज रबाट अलिकति धेरै गीतहरू पनि गइसकेको छ। सो त्यही अनुसारको तयारी गर्दै गीत गुनगुनाउने है तपाईँ र मैले। सो पालो चाहिँ मबाट परेको छ, एउटा मिठो गीतबाट सुरु गरिदिनुहोस् न त। हजुर मबाट कुन चाहिँ गीत भन्नुभयो अरे? गाएको छैन। ल गाउन सक्नु है, त्यो गीतबाट सुरु गर्न सक्नुहुन्छ। हजुर गाउनु भएको छैन। ल वान टु थ्री गो। मेरो माया छोडेर कहाँ जाम्ला भनेर लमा पुग्यो मेरो पालो। लाली गुरस भन्ने गीत त गइसक्यो है अचम्भरी। ल ठिकै छ।

0: छू ल छ बाट गाइदिनुहोस् न त छ बाट पालो पर्यो है हजुर छ बाट छाता छ बाट पर्यो नि त आएन है किन होला नआएको ल ठिकै छ नेक्स्ट टाइम चाहिँ अलिक सुरुमा सहभागिता जनाउनु होला हाम्रो मिनाजीले आज अब धेरै थोरै गीत पनि गाइसकेको छ एकचोटि अब छिनको छिनैमा भनेर गाइदिनुहोस् न त त्यो गीत नि गाएको छैन नि त ल भन्छ ठिक हो पहिलो दिनैमा भनेर अब भने हामी समयको अन्ततर्फ पनि छौँ अनि हाम्रो मिनाजीले चाहिँ मजाले खुलेर साथीहरूलाई चाहिँ शुभकामना राखिदिनुहोस् अनि छुट्टिनुपर्छ है थ्याङ्क यू सो मच
1: अनि मेरो दाइको लागि अनि अरू सम्पूर्णको लागि भन्दै
0: सुटिन्छौ नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो मिनाजी हामीलाई मान्द्रेदेखि सम्झनु भएको थियो अनि उपासनाजी अघि जोडिनु भएको थियो सर्लाहीदेखि र साथमा चाहिँ खगीमाया थापाजी हुनुहुन्थ्यो पेडुङदेखि सहभागी साथीहरूलाई धेरै धेरै धन्यवाद अनि अन्तिममा त एकजना साथीलाई हामीले विजय गराउन बाँकी नै छ त्यतिन्जेलसँग चाहिँ एउटा मिठो गीत सुनौ पवैमा पाउजु छैन बरिलै स्वीकार्नु होला है त

हजुर पावैमा पाउजु छैन बढीले यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। स्वस्तिका ढकाल अनि सजा चौला गाईको आवाजमा सजिएको योग्य सँगसँगै अब भने कार्यक्रमको अन्ततर्फ पनि छौ। राजुको विजयी साथी चाहिँ हुनुहुन्छ उपासनाजी हुनुहुन्थ्यो, सर्लाहीदेखि मिठो आवाजको साथमा पनि जोडिनु भएको थियो र सहभागी सम्पूर्ण श्रोता साथी अनि यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै विशेष त आज दर्खाने दिनको पनि धेरै धेरै शुभकामना अनि ती चाहिँ राम्रोसँग मनाउनु होला अनि मनाउँदै पनि हुनुहुन्छ होला र जाँदा जाँदै चाहिँ त्यसकै सङ्गबाट हामी छुटिँदैछौ। नाचौ नबरीलै बोलको सुमधुर गीत रहेको छ समीक्षा अधिकारीका आवाजमा सजिएको यो गीत सँगसँगै म कार्यक्रम प्रस्तुता अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त. तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ. कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो.
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न. टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको. त्यसैमाथि तीजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ.
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ.
1: आफैमा दिमागलाई भारी गराएछु. पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि. खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो. पालो पाएन भने बर्बाद.
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्. साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ.
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत. मोबाइल 9825527763 र 9860715
3: र रामचन्द्र महत 9864168778.
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको. के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ. आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ. राम्रो डिजाइनको पाए लिने भनेको.
6: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त. म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको. ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो.
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ.
5: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ. मोबाइल 9241484664 र 9811453305.
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि. राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो.
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन के अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यहीँ जाने हो.
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ. आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ. दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ.
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा. प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ. सम्पर्क 0654140055 र 9846618817.
10: दिस इज रेडियो ढोर बाराही, 103.8 MHz.
11: स्टुडियो तालचेर, अहिले मध्याह्नको 12 बज्यो.
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेकोशी बाढीबाट 18 विद्यालय प्रभावित, 11 पूर्ण रूपमा क्षतिग्रस्त, अमेरिकाबाट थप $10,00,000 बराबरको सहयोग स्वीकृत।
0: देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा 6 जनाको मृत्यु, 4 जना गम्भीर घाइते।
1: कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै असन्तुष्ट पक्षका नेतालाई केन्द्रीय समितिमा थप्ने तयारी।
0: भारतमा जारी ब्रिक्स सम्मेलन आज समापन हुँदै आणविक जोखिम र विश्वव्यापी द्वन्द्वप्रति नेताहरूको गम्भीर चिन्ता।
1: र इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल विजय, लिभरपुल र चेल्सी बराबरीमा रोकिए।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर एकातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्णरूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन आरडीएनए प्रतिवेदन अनुसार विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 भवनका 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका 3 विद्यालयका 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुर नगरपालिकामा रहेका 9 विद्यालय प्रभावित भएका छन्। विद्यालयमा 32 भवनमा क्षति पुगेकामा 61 कोठा आंशिक र 89 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङको कल्छी गाउँपालिकाका 3 विद्यालय प्रभावित भएका छन्, जसमध्ये 10 भवनका 77 कोठा आंशिक र 8 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय 4 भवनका 14 कोठामा क्षति पुगेको छ, आंशिक क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 रूपियाँ खर्च लाग्ने आकलन गरेको छ।
1: रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका पीड़ितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयको इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्यूरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन $10,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो। यससँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढ़ीको मानवीय स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिक को सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यी भदौ 10 रसुवाको भोटेको सीमा गएको बाढ़ीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनर्स्थापनाको लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ संस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ।
0: कपिलवस्तु नगरपालिका छ बर्मेली स्थित बाणगंगा नदीमा गएर ती अचानक आएको बाढ़ीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढ़ीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरूषलाई गएर ती सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी परीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा अचानक बाढ़ी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।
1: देशका विभिन्न स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा 6 जनाको मृत्यु भएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट सिमली बजारतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। बिहान 7:30 बजे सोही पालिका 6 र 3 को सिमानामा पर्ने डाकडुङ्गी मोडमा जीप दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको वडा नम्बर 6 का वडाध्यक्ष पहल सिंह घरती मगरले जानकारी दिनुभएको छ। 13 जना सवार जीपमा 4 जना घाइतेको अवस्था गम्भीर रहेको उहाँको भनाइ छ। यस्तै सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। इटरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान 01/2043/551 नम्बरको मोटरसाइकल कल्भर्टमा ठोकेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 का सागर डेग्मी र पारस थापाको मृत्यु भएको हो। यस्तै तनहुँको व्यास नगरपालिका 12 कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकनपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डुम्रेबाट दमलीतर्फ छुटेको N6X9497 नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो। यस्तै सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 पैदल यात्रीको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बारीपाटीका 55 वर्षीय आशा बुढाको उपचारको क्रममा मृत्यु भएको हो।
0: नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ। आगामी असोज 16 गतेदेखि 19 गतेसम्मका लागि तय गरिएको 15 महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो 2 बजे सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूका साथै प्रदेश सभापतिहरूलाई पनि बोलाइएको छ। नेपाली कंग्रेसको संस्थापन पक्ष 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने अडानमा छ, तर पूर्व सभापति शेरबहादुर देउवा समूह भने मंगिरमा महाधिवेशन गर्ने छुट्टै तयारीमा छ। यो बीचमा संस्थापन पक्षले समानान्तर गतिविधि गरिरहेको पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला पक्षका नेता तथा कार्यकर्तालाई सहमतिमा ल्याउने प्रयास गरेको छ, जसमा उनीहरू पनि देउवा समूह छोड्न तयार भएको देखिन्छ। आज बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा खड्का र कोइराला समूहका नेताहरूलाई केन्द्रीय समितिमा समेटेर महाधिवेशन आयोजक समिति बनाउने बारे छलफल हुने बताइएको छ।
1: हिन्दू महिलाहरूको पर्व हरितालिका तीज शुरू भएको छ। पर्वको पहिलो दिन आज महिलाले विशेष परिकार सहित दरखानी चलन छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। आज बेलुकी दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरून्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ। तीजको व्रत निराहार बस्ने भएकोले आज व्रतालुहरूले शक्ति प्राप्तिको लागि मिठा एवं आडिलो परिकार दरका रूपमा खाई भोलिको व्रतको लागि पूर्व तयारी गर्छन्। विशेष गरी माइती र दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्छन्। दर 2 भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ। पछिल्ला वर्षहरूमा तीजका नाममा दर खाने कार्यक्रमहरू 1 महिना अघिदेखि हुने गरेका छन्। सरकारी कार्यालयमा समेत 1 महिना अघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमण जाँदै हुनुहुन्छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गर्नुभएको छ। प्रधान सेनापति बनेपछि उहाँको पहिलो चीन भ्रमण हो। एक साता लामो भ्रमणका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध र सहकार्यको विषयमा छलफल हुने बताइएको छ। यस अगाडि गत वर्ष भदौ 27 असोज 4 गतेसम्म गुन्झाउ र सांघाईमा सैनिक एकाईहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भए पनि जेएनजी आन्दोलन भएपछि सिग्देल रोकिनु भएको थियो। सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाली सेना र चिनिया जनमुक्ति सेना बीच सगरमाथा फ्रेण्डशीप नामको सैन्य अभ्यास हुँदै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा जारी 18 ब्रिक्स शिखर सम्मेलन आज समापन हुँदैछ। दुई दिने सम्मेलनको पहिलो दिन ब्रिक्स नेताहरूले बढ़दो आणविक जोखिम, युद्ध र विश्वव्यापी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ दिल्ली घोषणापत्र जारी गरेका छन्। घोषणापत्रमा सर्वसाधारणका पूर्वाधार तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएको सुरक्षात्मक निगरानीमा रहेका आणविक केन्द्रमाथि हुने आक्रमणप्रति चिन्ता जनाइएको छ। आणविक सुरक्षा र सुरक्षात्मक मापदण्ड युद्धका बेला पनि कायम राख्नुपर्नेमा नेताहरूले जोड़ दिएका छन्। साथै आणविक निशस्त्रीकरण, हतियार नियन्त्रण र अप्रसारलाई थप प्रभावकारी बनाउन आह्वान गरिएको छ। सम्मेलनमा मध्यपूर्व र युक्रेन युद्धसँगै विश्व व्यापार, ऊर्जा वित्तीय प्रणाली र ग्लोबल साउथको भूमिका बारे पनि छलफल भइरहेको छ। ब्रिक्सले पश्चिमी वित्तीय प्रणालीमा निर्भरता घटाउने, स्थानीय मुद्रामा कारोबार बढ़ाउने र विकासशील मुलुकको अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभाव बढ़ाउने विषयलाई प्राथमिकतामा राखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। मोदी सी भेटमा द्विपक्षीय सम्बन्ध सुधार र सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयले विशेष महत्व पाएको छ। आज सम्मेलनको अन्तिम दिन नेताहरूले आर्थिक सहकार्य र विश्वव्यापी शासन प्रणाली सुधारका विषयमा छलफल गर्नेछन्। सम्मेलनपछि ब्रिक्सको अध्यक्षता चीनलाई हस्तान्तरण हुनेछ।
1: र अब खेल समाचार। इंग्लिश प्रीमियर लीग फुटबलमा आर्सेनलले जीत निकाल्दा उपाधिका दावेदार लिभरपूल र चेल्सी भने बराबरीमा रोकिएका छन्। गैराती भएको खेलमा आर्सेनलले सनरल्यान्डलाई उसकै मैदानमा 2-0 गोलले पराजित गर्यो। आर्सेनलका लागि ब्रुनो गुइमारेल्सले पहिलो गोल गरे भने बुकायो साकाले इन्जुरी समयमा पेनाल्टी मार्फत दोस्रो गोल थपे। यो जीतसँगै आर्सेनलले 4 खेलबाट 12 अंक जोड़िएको छ। उता लिभरपूल भने घरेलु मैदानमा फुलहमसँग गोलरहित बराबरीमा रोकियो। बलमा राम्रो पकड बनाए पनि लिभरपूलले गोल गर्न नसक्दा 2 अंक गुमाए। चेल्सीले पनि घरेलु मैदानमा हल सिटीसँग 2-2 गोलको बराबरी खेल्यो। अन्य खेलमा नटिङहम फरेस्टले एस्टन भिल्लालाई 2-1 गोलले हराउँदा इप्सबीच टाउनले क्रिस्टल प्यालेसलाई 3-2 गोलले पराजित गर्यो। टोटनह्याम र एभर्टन बीचको खेल भने गोललाइट बराबरीमा सकियो। प्रिमियर लीगमा आज म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी बीच प्रतिस्पर्धा हुँदैछ। यो खेलले शीर्ष 4 समीकरणमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकुसी बाढ़ीबाट 18 विद्यालय प्रभावित, 11 पूर्ण रूपमा क्षतिग्रस्त, अमेरिकाबाट थप 10 लाख डलर बराबरको सहयोग स्वीकृत।
0: देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा 6 मृत्यु, 4 गम्भीर घाइते।
1: कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै असन्तुष्ट पक्षका नेताहरूलाई केन्द्रीय समितिमा थप्ने तयारी।
0: भारतमा जारी ब्रिक्स सम्मेलन आज समापन हुँदै आणविक जोखिम र विश्वव्यापी द्वन्द्वप्रति नेताहरूको गम्भीर चिन्ता।
1: र इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल विजयी, लिभरपूल र चेल्सी बराबरीमा रोकिए।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चुर र रविन्द्र विदा हुन्छौं। नमस्कार।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको भएको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
13: तिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
12: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
12: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
12: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
16: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
12: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
13: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
12: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
13: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
12: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
13: विस्तृत जानकारीका लागि सम्पर्क
17: 9641104332 र 9641113939।
12: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनीटार। हेलो बा,
18: कति बन्यो घर? अनि ढलान भयो त?
19: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
18: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
19: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
20: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
20: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
12: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841096769 र 9841156644।
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 98171656
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625
7: होइन हो श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
8: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
7: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373310 र 98261553507
9: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुनार
12: मोबाइल 98058535537 र 98066159900
13: 30 का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
14: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
13: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
14: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
13: द्वितीय पुरस्कार रु 15,000
14: तृतीय पुरस्कार रु 10,000
13: सान्तोना पुरस्कार रु 5,000
14: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
13: द्वितीय पुरस्कार 5,000
14: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
14: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31 937
13: सुरेन्द्र श्रेष्ठ 98560 36 136
14: रविन्द्र राज पौडेल 98560 62 888
15: घर बनाउन त सुरु गरियो

0: पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन्या प्वाक्कै।
4: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856062420, 9801454674 र 9460231420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो तान्छेन अहिले दिउँसोको 1 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
4: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई,
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्मिसौनीको ठीक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर अनि रमाइलो सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। झिङ्गे दाउ टू मुभीबाट रहेको झिङ्गे दाउ तीज ब्याटल चाहिँ रहेको थियो भने श्रोता साथी पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई त पक्कै पनि स्वीकार्नु भयो होला। र यसै गरी श्रोता साथी, आजको एपिसोडमा हामीहरू फिल्मी इन्फर्मेशन अनि मुभी सङहरूलाई कार्यक्रममा स्थान दिनेछौ भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्दै श्रोता साथी, अहिलेको लागि भने प्रोग्राममा फेरि पनि यहाँको लागि एउटा अर्को सुमधुर सङ राखिरहेको छु। गीतको टाइटल रहेको छ आयो भरै तीजको, स्वीकार्नुहोला है त।

हजुरको साथी आयो भरे त्यसको गीतको बोललाई पनि कार्यक्रममा सानिसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा जानु भएको होला भन्दै श्रोता साथीहरूको लागि प्रोग्राम पहिलो व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु यहाँहरूको लागि नाच नाच सङ्गिनी गीतको बोल राखिरहेको छु। तीज भाका रहेको छ सुमधुर भने केही क्षणको लागि फेरि पनि हामी भेट हुनेछौ है त।

0: This is Radio Dhor Barahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रुपियाँ र प्रमाण पत्र
3: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
2: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
3: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
3: टिम दर्ता शुल्क 500 रुपियाँ
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
2: थप जानकारीको लागि सम्पर्क 9806681166 9841149504 र 9462626

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्टअप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 गाछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ,
4: तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 गाछे पानी तनहु, प्रोप्राइटर रमेश

0: भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
0: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
0: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

हजुर श्रोता साथीको एकछिनको विश्राम लगते फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई प्रोग्राममा पुनः उपस्थित गर्दछु भन्ने श्रोता साथी अब भने हामी यहाँहरूसँग ठिक 2 बजेको टाइम चेकसम्म साथमा रहनेछौ र त्यसै गरी आजको एपिसोडमा हामीहरू मुभी सङ अनि सँगसँगै मुभी इन्फर्मेसनहरूलाई पनि कार्यक्रम स्थान दिनेछौं र त्यसै गरी श्रोता साथीहरूको लागि भने यहाँहरूको लागि फेरि पनि एउटा अर्को मिठो सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ तीर्थ लागे निर्माया हामी 3 बाइबलबाट रहेको छ स्वीकार्नुहोला है त

Pero sa atin, if you like in your Maya title, maraming र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने लाली लपकै सारी सबकै गीत बोल राखिरहेको छु स्वीकार्नु होला है त

हजुर श्रोता साथी, लाली लपकै सारी सबकै गीतको टाइटललाई पनि प्रोग्राम स्थान दिइसकेको छु र अहिलेको लागि भने फेरि पनि प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा फेरि पनि अर्को सुमधुर तीज भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ नत्र भने जिन्दगी कोसेडुङ्गा मुईबाट रहेको छ भने स्वीकार्नुहोला र केही छिनपछि हाम्रो फेरि पनि पुनः भेट हुनेछ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0965414008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Walk in Department Bowen Sunday, Mobile, Antanabe Pasaki, Bottis Charsi Tiranabe, Ro Antanabe Pasaki, Artis Shunna Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: कहाँ जाने
5: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
4: मयाम चिसापानी अनि बिचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841168778 र दुलेगौंडा ढोरफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663
6: This is Radio Dhorbarahi, 103.8 MHz.

sad. Hindi siya ang nagdating na sinipo ng sasado kahit ang Philippines. Kasi hindi ko lagi pa ni-guide kami. Nanti ang dada po, actually, kaso, ra-guide kami kami. Nisit sa may po. So, pero sa sasado programa Philippines, hiyar ko lagi. O chal ko sumadur song. Rakna tarpa, di lo lagi. Pero git ko tayo. फेरि पनि आज विशेष दिन पनि रहेको छ दर खाने दिन पनि रहेको छ है तीजको अवसरको धेरै धेरै शुभकामना व्यक्त गर्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रीया गुरुङ अभिदा हुँदै आज्ञा चाहन्छु नमस्ते।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
6: र रामचन्द्र महत 98461678।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दुले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9114364022।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर शोरूम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-602।
8: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
7: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
4: नमस्कार, रेडियो ठोरबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रीय गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभाकोलाई सम्बोधन गर्ने सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैरनाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ़दो प्राकृतिक विपद र त्यसले निम्ताएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यानकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रको मंचबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरिएको हो। नेपालको विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल हिमनदी नदी प्रणाली र तीनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय हानि तथा क्षति जलवायु अनुकूलन उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछ। विजित नेपालका अध्यक्ष राजदेव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताएका छन्। उहाँका अनुसार नेपाललाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण सुरक्षित पूर्वाधार हिमाली क्षेत्रको संरक्षण र जलवायु शून्य विपद सामना गर्न सक्ने क्षमता विकासको लागि अन्तर्राष्ट्रिय समुदायको ठोस साथ आवश्यक रहेको छ। पार्टी सुदृढीकरण रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक रूपमा रहेर बैठक व्यस्त रहेका छन्। भदफागुन 21 गते निर्वाचनमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित जो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रे पलाञ्चोकमा आवश्यकहरूमा रहेर छलफल गरिरहेको जनाएको छ। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार शनिबार बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आइतबार काठमाडौँ फर्किनेछन्। पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलले प्रदेश लगायत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीको उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेहेन्दे खोला क्षेत्रमा गएको आइस रग एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदन अनुसार यो बाढ़ी रसुवा गढ़ीसम्म प्रति खण्ड 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका रसुवा बाढ़ी रसुवागढी साकुबेसी बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो लेहेन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। ती ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायम रहेको प्रतिवेदनले औलाएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली प्रदान गरिएको छ। नेपालमा भएको जेएनसी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुदन गुरूङ र रवि किरण हमालले गत वर्ष भदौ 27 गतेको घटनालाई लिएर फरक धारणा सार्वजनिक गरेका छन्। गुरूङले भदौ 27लाई राजनीतिक अन्योल र शक्ति रिक्तताबाट देशलाई निकास दिने ऐतिहासिक दिनका रूपमा व्याख्या गरेका छन्। उता हमालले त्यसलाई चुनौती दिँदै त्यही दिनलाई देश चलाउने र हिंसा फड्काउने शक्तिले सत्ता आफ्नो हातमा लिएको दिनका रूपमा चित्रण गरेका छन्। 2082 भदौ 23 पछिको अवस्था अभूतपूर्व राजनीतिक संकटको अवस्थामा पुगेको गुरूङले दावी गरेका छन्। स्थापित राजनीतिक नेतृत्व प्रतिको जनविश्वास फत्किएको, पुरानो नेतृत्व स्वीकार्य नभएको र नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटो समेत नरहेको उनको जिकिर रहेको छ। प्रधान सेनापति अशोकराज सिक्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको रिनजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिक्देल रिनजिङमा आयोजना हुने 23 औं रिनजिङ ट्यान्सन फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्किनुहुनेछ। चीन प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वलाधिकृत रथी प्रदीप संघ केसीले विदाई गर्नुभएको थियो। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास रहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कूटनीतिक वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिला सुस्ती र शास्ती अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अब कागजातको जानकारी एकै पटक नदिँदा रोजगारदाताले शास्ती पाएको गुनासो आएको भन्दै मन्त्री स्तरीय निर्णय गरी परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो। अब कन्टेबल मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरूको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनु पर्नेछ। पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अब कागजातको विवरण उपलब्ध गराउनु पर्ने नियम बनाएको छ। मागपत्र प्रमाणीकरणको कामलाई तोकिएको समय सीमा भित्रै फर्स्युट गर्न समेत नियोगहरूलाई ताकिता गरिएको छ। औषधि व्यवस्था विभागले बजारमा पाइने तर दर्ता तथा सूचीकृत नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री वितरणमा रोक्न उत्पादक तथा आयातकर्ताहरूलाई निर्देशन दिएको छ। विभागले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरू मार्फत अनधिकृत रूपमा जडीबुटी जन्य सुगन्धित तेलको विज्ञापन प्रचार प्रसार र बिक्री वितरण भइरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले सूचना नै निकालेर बिना दर्ता यस्ता उत्पादनहरूको बिक्री र उपचार सम्बन्धी दावी सहित गरिने विज्ञापन रोक्न कडा निर्देशन दिएको छ। कानूनी प्रावधान र मापदण्ड अनुसार औषधि एन 2035 तथा जडीबुटी जन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचीकृत सम्बन्धी न्यूनतम मापदण्ड 2081 अनुसार विभागमा सूचीकृत नभई कुनै पनि उत्पादनको बिक्री वितरण गर्न नपाइने समेत बताएको छ। गोर्खाको आरुखार गाउँपालिका नौ भन्ज्याङमा पहिरो खस्दा मध्य पहाड़ी लोकमार्ग अन्तर्गत आरुखार गोर्खा सड़क खण्ड पूर्ण रूपमा अवरोध भएको छ। आइतबार बिहान करिब 10 बजेको समयमा करिब 50 मिटर माथिबाट ढुङ्गा माटोसहितको सुक्खा पहिरो खसेर सड़कमा थुप्रिएपछि उक्त खण्ड अवरोध भएको हो। पहिरोको कारण उक्त सड़क भएर आवतजावत गर्ने सवारी साधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन्। खजना लगतै जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी टोली खजनास्थलमा खटिएको छ। सड़क अवरोध भएपछि यात्रु तथा सवारी साधनलाई सुरक्षित राख्ने र पहिरोको कारण थप जोखिम हुन सक्ने अवस्थाबारे निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायक उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो। सड़क खोलाउनका लागि आरुखाज गाउँपालिका र गोर्खा सड़क आयोजना कार्यालय गोर्खासँग सम्मान भए उहाँले बताउनु भएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव 1200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुन 3,01,000 रूपियाँमा कारोबार भएको थियो। यसै आज चाँदीको भाव 60 रूपियाँले बढ़ेको छ। पाँच अङ्क अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति चाँदी तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन्। दक्षिण कालिमन्तन प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तन प्रान्तको बन्जारमा सेनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो। जहाजसँगको अन्तिम सम्पर्क वान्जार मानसिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाएको छ। सम्पर्क टुटिनु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्थाले जनाएको छ। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका रहेको छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। हस्तदिशो 2 बजेको ढोरबर हेलर्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
17: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169142।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
0: छन् मैडम।
20: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
0: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: ए सबिना, यसको हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
24: सधैँ पसलबाट बोरा घिसारिया छ खा छ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
22: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
24: ए हो र, ल त ल,
23: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
25: हेर्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
0: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
25: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
0: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
25: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
0: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
25: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
25: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टी, फोन 0665930369।
25: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
26: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
25: हो र, कहाँ छ र त्यस्तो?
26: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
12: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपड़ाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
12: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
25: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
12: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856602029
0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
4: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
0: क्रिस्मी क्लोथिङ कलेक्सन

0: गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731
1: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
2: कता हिँड्नु नि मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
2: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
3: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
4: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
5: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9856711445 र 9856020445
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
7: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
10: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9846611220
11: हेलो बा
12: कति बन्यो घर अनि ढलान भयो त
13: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
11: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
13: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
14: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
14: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811956630 र 9746780681
15: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
16: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
15: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
16: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
15: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
17: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811956606
19: मम्मी भोक लाग्यो खाजा खाम न
6: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
19: हस मम्मी
2: मैले सुने छोरी ल जाम हिँड
6: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
6: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 MHz

0: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साथ फेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0654141042 98560231128 98462014726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460976246।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166343072।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिचार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
5: हिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
2: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
5: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
2: विद्यार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
5: पार्वती रिमाल दुलेगौडा रु 10,100,
2: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
5: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
2: ठाकुर प्रसाद भट्टराई दोरफिर्दी उत्तम टोल रु 55,555,
5: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
2: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
5: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
2: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
5: भीम प्रसाद वागले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन नसकै।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देन अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
6: हजुर, सिग्देन अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिद्देल। फोन 98560285543 र 98417000787।
7: तीजका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
9: मिति यही भाद्र 29 गते। स्थान खैरिनीचार बजार।
8: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
9: द्वितीय पुरस्कार रु 15,000,
8: तृतीय पुरस्कार रु 10,000,
9: सान्त्वना पुरस्कार रु 5,000।
8: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
9: द्वितीय पुरस्कार 5,000
8: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
8: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850631337।
9: सुरेन्द्र श्रेष्ठ 9850636136।
8: रविन्द्र राज पौडेल 9850662888।
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
10: प्रोपाइटर थान प्रकाश नेउपाने 9850633878। प्रशान्त नेउपाने 9840026925।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भुटेपछि बाढ़ीले 105 पुल बगाउँदा राज्यलाई 11.35 अर्ब करोड़को नोक्सानी। बाढ़ीले 7 स्वास्थ्य संस्था प्रभावित, 23.5 करोड़को क्षति।
0: बाढ़ीको जोखिम रोक्न महानगरद्वारा रिचार्ज काठमाडौँ अभियान संचालनको तयारी। वर्षाको पानी संकलन र उचित व्यवस्थापन उच्च प्राथमिकतामा।
1: वैदेशिक रोजगारीको माग पत्र प्रमाणीकरण पारदर्शी बनाउन सरकारको निर्देशन। नियोगहरूले पहिलो पटकमै सबै अपो कागजातको विवरण उपलब्ध गराउनुपर्ने।
0: हुर्मुज जलमार्ग पार गरिरहेको जहाजमाथि फेरि आक्रमण, तेल आपूर्तिमा जोखिम बढ़्यो।
1: र महिला एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भेट्दै।
2: हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेपछि बाढ़ीले 105 वटा पुल बगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीले 37 वटा मट्रेबल पुल र 68 वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको हो। बाढ़ीबाट पुलमा कुल 11.35 करोड़ 11 लाख रूपियाँको क्षति पुगेको छ, जसमा मट्रेबल पुलमा 9.41 करोड़ 44 लाख रूपियाँ र झोलुङ्गे पुलमा 1.93 करोड़ 67 लाख रूपियाँ क्षति पुगेको छ। बाढ़ीबाट क्षति पुगेका धादिङ, गोरखा, नुवाकोट र रसुवाका उक्त मट्रेबल पुलको लम्बाई 3.32 किलोमिटर रहेको छ। 37 पुल मध्ये 33 पुल खोलामा बगेका छन् भने जसको लम्बाई 2.792 किलोमिटर रहेको छ। आंशिक क्षति पुगेका 4 वटा पुलको लम्बाई 240 मिटर रहेको छ। बाढ़ीले धादिङका 8 वटा पुलमा क्षति पुर्याएको छ, जसमा 3 वटा पुलमा आंशिक क्षति हुँदा 5 वटा पुल बगेका छन्। गोर्खामा 1 पुल बगाएको छ। नुवाकोटमा 15 वटा पुलमा क्षति पुग्दा 1 वटा पुल आंशिक क्षति हुँदा 14 वटा पुल बगेका छन्। बाढ़ीले रसुवाका 13 वटा पुल बगेका छन्। बाढ़ीबाट धादिङका पुलमा 2.58 करोड़ 65 लाख रूपियाँ, गोर्खाका पुलमा 41 करोड़ 30 लाख रूपियाँ र नुवाकोटका पुलमा 4.65 करोड़ 75 हजार रूपियाँ र रसुवाका पुलमा 1.75 करोड़ 74 लाख रूपियाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
1: बाढ़ीका कारण 5 जिल्लाका 7,570 निजी भवनमा ठूलो क्षति पुगेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वधार ध्वस्त पारेको हो। बाढ़ीका कारण 8,317 घर परिवार र 32,963 मानिस विस्थापित भएका छन्। आकस्मिक बाढ़ीका कारण सबभन्दा बढ़ी क्षति नुवाकोट जिल्लामा भएको छ, जहाँ 3,977 निजी भवन ध्वस्त भएका छन्। बाढ़ीका कारण रसुवामा 1,779, धादिङमा 1,451, गोर्खामा 263 र चितवनमा 100 निजी भवनमा क्षति पुगेको छ। प्राधिकरणले तयार पारेको प्रतिवेदनमा अब ती भवन पुनर्स्थापना तथा पुननिर्माण गर्न 95.82 करोड़ 72 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरिएको छ।
0: रसुवा बाढ़ीले 7 स्वास्थ्य संस्था प्रभावित भएका छन्। प्राधिकरणले तयार पारेको प्रतिवेदनले 4 स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको र 2 प्राथमिक स्वास्थ्य सेवा केन्द्र र 1 अस्पतालमा आंशिक क्षति पुगेको जनाएको हो। प्रतिवेदन अनुसार 7 स्वास्थ्य संस्था प्रभावित हुँदा 23.66 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनामा 19.50 करोड़को क्षति पुगेको छ भने 4.16 करोड़को स्वास्थ्य सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ।
1: काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ़दै गएको बाढ़ी अर्थात शहरी फ्ल्यास फ्लडको जोखिम न्यूनीकरण गर्न रिसार्च काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्ने उद्देश्यले यो अभियान अघि बढ़ाउन लागिएको हो। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रममा कार्यविभाग प्रमुख सुनिता डंगोलले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढ़ी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न लागि बताउनुभयो। करिब 3 दशक अघि शहरी क्षेत्रमा जथाभावी गरिएका विकास तथा संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लडको समस्या सृजित भएको उहाँको भनाई छ। शहरी बाढ़ीको समस्या समाधानका लागि महानगरले दीर्घकालीन उपायबारे अध्ययन समेत गरिरहेको छ, तर अध्ययनको प्रतिवेदन मात्र पर्खेर नबस्दै अहिले तत्काल गर्न सकिने कामबाटै समाधानको शुरूआत गर्न रिचार्ज काठमाडौँ अभियान अघि बढ़ाइएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो। यस अभियान मार्फत वर्षाको पानी संकलन गर्ने, जमीनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई उच्च प्राथमिकता दिइने महानगरले जनाएको छ।
0: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कूटनीतिक वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरण ढिलासुस्ती र शास्ति अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपुग कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले शास्ति पाएको गुनासो आएको भन्दै मन्त्री स्तरीय निर्णय गरी परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो। अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरू एकमुष्ट जानकारी रोजगारदातालाई गराउनु पर्नेछ। एक पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेको निकायले नियोगहरूले पहिलो पटकमै सबै अपुग कागजातको विवरण उपलब्ध गराउनु पर्ने नियम बनाइएको छ। मागपत्र प्रमाणीकरणको कामलाई तोकिएको समय सीमाभित्रै फर्च्युट गर्न समेत नियोगहरूलाई ताकेता गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेन्थ भएको
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। औषधि व्यवस्था विभागले बजारमा पाइने तर दर्ता तथा सूचीकृत नभएका जड़ीबुटी युक्त सुगन्धित तेलको बिक्री वितरणमा रोक्न उत्पादक तथा आयातकर्ताहरूलाई निर्देशन दिएको छ। विभागले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरू मार्फत अनधिकृत रूपमा जड़ीबुटीजन्य सुगन्धित तेलको विज्ञापन प्रचार प्रसार र बिक्री वितरण भइरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले सूचना नै निकालेर बिना दर्ता यस्ता उत्पादनहरूको बिक्री र उपचार सम्बन्धी दावी सहित गरिने विज्ञापन रोक्न कड़ा निर्देशन दिएको छ। कानूनी प्रावधान र मापदण्ड अनुसार औषधि ऐन 2035 तथा जड़ीबुटी जन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचीकृत सम्बन्धी न्यूनतम मापदण्ड 2081 अनुसार विभागमा सूचीकृत नभई कुनै पनि उत्पादनको बिक्री वितरण गर्न नपाइने समेत बताएको छ। अनुमति बिना गरिएका यस्ता कार्यलाई ऐनको उल्लंघन मानिनेछ। यस्ता अनधिकृत कार्यहरू नगर्न नगराउन र भइरहेको भए तत्काल बन्द गर्न विभागले सचेत गराएको छ।
0: प्रधान सेनापति अशोकराज सिग्देल मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। चीन सरकारको निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज 3 गतेसम्म चीनको औपचारिक भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उहाँले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ। भ्रमणमा जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई विदाई गरिएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। होर्मुज जलमार्ग पार गरिरहेको जहाजमाथि फेरि आक्रमण भएको छ। बेलायती नौ सेनासँग सम्बद्ध युके मेरिटाइम ट्रेड अपरेशन युके एमटीओले आज होर्मुज जलमार्ग पार गरिरहेको एउटा जहाजमा क्षेपास्त्र जस्तो वस्तु प्रहार भएको जानकारी दिएको हो। आक्रमणबाट कति क्षति भयो भन्ने तत्काल स्पष्ट नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युद्धका कारण विश्वको महत्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज जलमार्गमा जहाजमाथि आक्रमणको नयाँ रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिले लिएर चिन्ता थप बढ़ेको छ। यो घटनाको एक दिन अघि साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो 1200 किलोमिटर लामो पूर्व पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको थियो। इराक र साउदी अरब दुवैले उक्त ड्रोन आक्रमण इराकबाट भएको बताएका छन्। ऊर्जा आपूर्तिमाथि बढ़दो जोखिमसँगै अमेरिका र इरान बीचको युद्धले तेलको मूल्य समेत तीव्र रूपमा बढ़ेको छ। पछिल्लो एक सातामा ब्रेन्ट कच्चा तेलको मूल्य पुनः प्रति ब्यारेल $100 भन्दा माथि पुगेको छ। अमेरिका र इरानले एकअर्कासँग सम्बन्धित तेल ट्याङ्करमाथि आक्रमण गरिरहेका बेला इरान समर्थित यमनका हुती विद्रोहीहरू लाल सागर क्षेत्रमा अघि बढ़ेका छन्। यसले तेल आपूर्तिको अर्को महत्वपूर्ण मार्गमा समेत अवरोध लम्बिन सक्ने जोखिम बढ़ाएको छ।
0: अब खेल समाचार। एसएससी महिला एसिया कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन्। दुई टोली बीचको फाइनल खेल दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज राति 8:15 शुरू हुनेछ। डिफेण्डिङ च्याम्पियन श्रीलंका उपाधि रक्षा गर्ने योजनाका साथ मैदानमा उत्रनेछ। भारत पनि गत संस्करणको फाइनलमा बेहोरेको पराजयको बदला लिने योजनामा रहेको छ। हालसम्म 9 संस्करणको फाइनल खेलेको भारतले 7 पटक उपाधि हात पारेको छ। 8 पटक उपाधि जित्ने योजनाका साथ भारत मैदानमा उत्रदैछ। 6 फाइनल खेलेको श्रीलंका एक पटक च्याम्पियन बनेको छ। ऊ दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ। प्रतियोगिताका दुई अपराजित टोली बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भुटेको श्री बाढ़ीले 105 पुल बगाउँदा राज्यलाई 11.35 करोड़को नोक्सानी। बाढ़ीले 7 स्वास्थ्य संस्था प्रभावित, 23.5 करोड़को क्षति।
0: बाढ़ीको जोखिम रोक्न महानगरद्वारा रिचार्ज काठमाडौँ अभियान सञ्चालनको तयारी। वर्षाको पानी संकलन र उचित व्यवस्थापन उच्च प्राथमिकतामा।
1: वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण पारदर्शी बनाउन सरकारको निर्देशन। नियोगहरूले पहिलो पटकमै सबै अपो कागजातको विवरण उपलब्ध गराउनुपर्ने।
0: होर्मुज जलमार्ग पार गरिरहेको जहाजमाथि फेरि आक्रमण, तेल आपूर्तिको जोखिम बढ़्यो।
1: र महिला एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काही समय दिनुपर्छ नि।
4: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउनेछौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
6: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुवोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
8: हाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
10: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
6: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715 र रामचन्द्र महत 98461688। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तल हो। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
15: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
16: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
21: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
22: मोबाइल 9008535537 र 9006615899।
23: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
19: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
21: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
18: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रश्नदास प्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरपाराखी 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा हामी उपस्थित हुने गर्दछौ भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम पुषण आभूषण सुनचारी पसलले। र यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्न परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र यसै गरी नै श्रोता साथी आज 30 दर्खाने दिनको पनि यहाँहरू सम्पूर्ण सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रमको पहिलो सांगीतिक कोशिलेसहरू यहाँहरूको लागि आज सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी केही सुमधुर भाका राख्नु पूर्व चाहिँ आजको श्रृंखलामा रहेर हामीहरू यहाँहरूको रोजदाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिइनेछौ। र 0 41 40 40 00 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको लोक भाका अनि सँगसँगै तीज भाकाहरू पनि कार्यक्रममा यहाँले सुन्न सक्नुहुनेछ। र यसै गरी हरेको लागि भने कार्यक्रममा तीजको रहर आयो बढीलाई गीतको बोल राखिरहेको छु। सुमधुर भाका रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी दिजको रहरायो बरिलाई गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा सुन्नुभयो होला र त्यसै गरी श्रोता साथी यहाँहरूलाई अहिलेको लागि भने फेरि पनि अझ सुमधुर भाका राख्न तर्फतिर लागिरहेको छु निकै नै सुमधुर अनि चर्चित भाका पनि रहेको छ र गीतको बोल रहेको छ मत ढले ढले अझ समावास रहेको छ शान्त रानी परियारको भने स्वीकार्नु होला है त

हजुर मेरो साथी म त थले थले गीतको बोलमा सजिएको निकै नै सुमधुर अनि रमाइलो तीज भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। शान्ता रानी परियारको आवाजमा सजिएको सुमधुर भाका रोहेको छ भने यहाँले सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी आजको श्रृङ्खलामा त हामीहरू यहाँको रोजाइको गीत गीतलाई नै कार्यक्रम स्थान दिइनेछौँ र कल गर्न सक्नुहुनेछ 0 45 41 40 0 0 0 टेलिफोन लाइन भएर हामीलाई आफ्नो रोजाइको गीत सङ्गीतहरू सुन्नको लागि कार्यक्रममा यहाँलाई यदि लोकदोहोरी भाकाहरू सुन्न छ भने र साथसाथै तीजको अवसरमा तीजको सुमधुर सङ्गहरू पनि गीतहरू सुन्न छ भने हामीलाई कल गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्दै श्रोता साथी अहिलेको लागि भने यहाँको लागि फेरि पनि कार्यक्रममा एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। हाल अहिलेको समयमा चाहिँ निकै नै चर्चित भाका पनि रहेको छ र गीतको बोल रहेको छ मलाई फुर्कायो दिल्लीको बसैले। तीज भाका रहेको छ जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि गणेश अधिकारीको भने स्वीकार्नु होला रमाइलो भाकालाई।

हजुर श्रोता साथी, मलाई हुइकायो दिल्लीको बसैले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। अति भाका रहेको थियो, सुमधुर रमाइलो भाका रहेको थियो भने यहाँ सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि कार्यक्रममा सुन्नुभयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने लडकै लडकी हो रातो साडी गीतको बोल राखिरहेको छु, जसमा आवाज रहेको छ पशुपति शर्मा अनि राधिका हम्मालको भने स्वीकार्नु होला है।

हजुर श्रोता साथी, लाउरीले लैनकेरे गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। र अहिलेको लागि भने श्रोता साथी, हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र त्यसै गरी साथसाथै कार्यक्रममा फेरि पनि यहाँहरूको लागि अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। त्यसै गरी श्रोता साथी, भगिनी चरीले गीतको बोललाई राख्दै आजको श्रृङ्खलाबाट यहाँहरू माझबाट फेरि पनि तीजको धेरै धेरै शुभकामना व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाई त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 4 बज्यो।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253519122, 98058200008 र 98460279246।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
15: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 0165 92 94 95 55 494 94
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखेनाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841104 32 र 9841313939।
1: आयोजक श्री कृष्ण सृजनशील नेवा क्लब खैरनी चार।
4: सुबर्ण अवसर
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिटी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौड़ा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856633998 र 9465 10950।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी ब्याङ्क सँगै बजाज सोरुम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज सोरुम
2: मोबाइल नम्बर
1: 98562682
2: र 98134662।

0: पोखलागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्लागण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98 0661 166 98 4 61 49 3 4 र 98 4 62 26 7 3 4।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 9746680681
7: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
7: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
7: द्वितीय पुरस्कार रु 15,000
3: तृतीय पुरस्कार रु 10,000
7: सान्त्वना पुरस्कार रु 5,000
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
7: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
3: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937
7: सुरेन्द्र श्रेष्ठ 9856036136
3: रविन्द्र राज पौडेल 9856062888
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
9: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
8: अनि बन्छ त दाई
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
12: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
11: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855062029
13: 103.8 अन्तर्मनको आवाज
14: स्टुडियो
15: अहिले साँझको 5 बज्यो
16: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
14: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
18: नमस्कार रेडियो ढोकाराही 103.5 मेगाहर्जको साझा 5 बजेको ढोकाराही हाइलाइट्समा श्री गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन नजिकै गर्दा तनहुँको भारू नगरपालिकामा पार्टीको नेतृत्वका लागि आकांक्षा व्यक्त गर्ने क्रम बढ़ेको छ। भारूनगर सभापति पदमा अजय थापा, हरिहर उप्रेती र राजन श्रेष्ठले आफ्नो आकांक्षा व्यक्त गरेका छन्। नगर सभापति रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित नगर भेलामा उनीहरूले आगामी अधिवेशनमा नगर सभापति बन्ने चाहना सार्वजनिक गरेका हुन्। यस्तै क्षेत्रीय सभापति पदमा विश्वेश्वर खनालले उम्मेद्वारी दिने घोषणा गरेका छन्। असोज 3 र 4 गते हुने वडा अधिवेशन तथा असोज 7 गते हुने गाउँ नगर अधिवेशनलाई लक्षित गरी आयोजित भेलामा पार्टीको समसामयिक अवस्था, संगठनलाई थप सुदृढ बनाउने विषय तथा आगामी अधिवेशनमा नेतृत्व चयनका विषयमा छलफल भएको थियो। भेलामा नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न पहल गर्ने र सर्वसम्मति हुन नसके लोकतान्त्रिक प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गर्ने विषयमा समेत छलफल भएको बताएको छ। स्याङ्जाको वाली नगरपालिकामा भवन निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको नगर अस्पताल प्रदेशमा थत ल्याउने निर्णय विवादमा परेको छ। कञ्जेली प्रदेश सरकारले वालिङ नगर अस्पताललाई 2500 स्तरोन्नति गरी प्रदेशमाथ सञ्चालन गर्ने निर्णय गरे पनि त्यसको आर्थिक दायित्व पनि नबेहोर्ने भएपछि संघका प्रदेशका सांसदले आपत्ति जनाएका छन्। वालिङ एक रामाछममा निर्माण भएको अस्पतालको भवन तयार भइसकेको लामो समय भए पनि सेवा शुरू हुन सकेको छैन। स्थानीय तह माथ सञ्चालन हुँदै आएको अस्पताललाई सुन्नति गरी प्रदेश मार्फत ल्याउन वालिङ नगरपालिकाले नै प्रदेश सरकारसँग आग्रह गरेको थियो। 2081 भदौ 26 गते बसेको वालिङ नगर कार्यपालिकाको बैठकले नगर अस्पताललाई सुन्नति गरी प्रदेश मार्फत सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो। नगरको अनुरोधपछि प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट स्थितिको सम्भाव्यता अध्ययन गर समिति गठन गरिएको थियो। प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रममा प्रदेश पाठहरूका अस्पताललाई आवश्यकताका आधारमा स्थिति गर्ने व्यवस्था पनि गरेको थियो। सोही प्रक्रिया अघि बढ़ाउँदै स्थानीय तहको अनुरोधमा वालिक नगर अस्पताललाई 2500 स्थिति गर्ने निर्णय प्रदेश सरकारले गरेको हो। तर प्रदेश सरकारले गत असारमा गरेको निर्णयमा अस्पताल प्रदेश मार्फत ल्याउने भए पनि त्यसबाट प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने उल्लेख गरेपछि विवाद शुरू भएको हो। त्रिशुली नदीको कटानका कारण कृष्णभीरमा भाँसिएको पृथ्वी राजमार्ग असोज 1 गतेदेखि नै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। भीर कटानको काम सकिएकाले अब सड़कको सतह मिलाएर यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। मुगलिङ फलेको खण्ड निर्माण आयोजनाकी प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार भित्ता काट्ने काम सकिसकेको छ। अब राजमार्गको स्लोप र सर्फेस मिलाउन बाँकी रहेको छ। त्यसपछि क्याम्पस्कन गर्दै ग्राफेल गरेर राजमार्ग सञ्चालनमा ल्याइनेछ। कामको गति यही रहेमा 2 वा 3 दिनभित्रै सड़क खोल्न सक्ने सम्भावना रहेको छ। आयोजनाले बारीमा असोज 1 गतेसम्म राजमार्ग चलाउने लक्ष्य राखेको छ। 10 मिटर चौडाइ र 152 मिटर लम्बाईमा भीर काटेपछि राजमार्ग खोलाउने आधार तयार भएको हो। भीरको माथिल्लो भागदेखि नै स्लोपमा काटिएकाले सतहमा आइपुग्दा सड़क 10 मिटर फराकिलो बनेको छ। राजमार्ग खोलाउन अहिले ट्राभेटर, बुलडोजर, लोडर, टिपर, रक ब्रेकर र ग्रेडर जस्ता उपकरणहरू निरन्तर प्रयोग भइरहेका छन्। आयोजनाका इन्जिनियर धीरन ठकालले दिन रात नभनी काम भइरहेको बताउनु भएको छ। सड़क खोला भएपछि पहिलो प्राथमिकता एलपी ग्यासका बुलेट, खाद्यान्न औषधि बोकेका गाड़ी र एम्बुलेन्सलाई दिइनेछ। नेपालको एकमात्र शिकार आरक्ष ठोरपाटनमा परम्परागत रूपमा ढुङ्गा माटोले बनेका घरलाई काठका फलेकले छाउने चलन रहेको छ। खोलाखोल्सीमा पनि काठका ससाना पुल पुलसेमा राखिएको छ। पशुचरण गर्ने पाटनमा खास नकाट्ने अझै चलन रहेको छ। रसायनिक मल भित्रिन नदिन रुइथाने अन्नबालीमा कम्पोस्ट मल मात्रै प्रयोग गरेको छ। केही वर्ष अघिसम्म गुमनाम जस्तै लाग्ने ढोरपाटनमा पछिल्लो समय भने पर्यटकको लड्को नै लाग्न थालेको छ। पर्यटकको आवागमन बाक्लिँदै जाँदा त्यहाँ आर्थिक गतिविधि बढेका छन्। होटल तथा घरवास थपिने क्रम बढ्दै जाँदा स्थानीय रोजगारीमा जोडिएका छन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान पोखराको अध्यक्ष पदमा वसन्त गौतम सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार सम्पन्न संस्थाको 32 वार्षिक साधारण सभा तथा 17 अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। नयाँ निर्वाचित अध्यक्ष गौतम पोखराको चर्चित टेम्पल ट्रिका संचालक रहेका हुन्। उनले मेड फाइभ र क्याफे कन्सर्ट समेत सञ्चालन गर्दै आएका छन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेको साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनले पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन गरेको छ, जसमा निवर्तमान अध्यक्षमा विश्वराज पौडेल रहेका छन्। प्रथम उपाध्यक्षमा विकास भट्टराई र द्वितीय उपाध्यक्षमा योगेश भट्टराई निर्वाचित भएका छन्। महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रेशन चङ कार्की, कोषाध्यक्षमा सुरेश न्यौपानी र सहकोषाध्यक्षमा सफल थापा चयन भएका छन्। कार्य समिति सदस्यहरूमा सुनिल बहादुर भट्टराई, सुमन भट्टराई, वैभव पौडेल, भीष्म पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, राजबहादुर भुजेल र वसन्त न्यौपानी निर्वाचित भएका छन्। संस्थाको विधान अनुसार दुईजना सदस्य भने अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ। निर्वाचन सम्पन्न गराउन पूर्व अध्यक्ष चौबहादुर गुरूङको संघीय सत्रमा पूर्व अध्यक्ष दय बलराम प्रहारी र लक्ष्मण बराल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। साधारण सभाको अवसरमा पर्यटन तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको हो। पत्रकारिताका माध्यमबाट दुई दशकदेखि पर्यटन क्षेत्रमा योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्मा सम्मानित भएकी छिन्। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका एकीसले देशकै पहिलो नवग्रह मन्दिरमा विशेष क्षमा पूजा तथा दुर्लभ अर्थवेदीय नवग्रह महासाम्राज्य कल्प शुरू भएको छ। तीन दिनसम्म चल्ने महाअनुष्ठान सोमबार सम्पन्न हुनेछ। भोटेकोशी बाढीमा परि प्रभावित नागरिकको शान्तिको कामना, क्षमा पूजा तथा मानव जीवनमा देखिने विभिन्न ग्रह दोष शान्तिका लागि महाअनुष्ठान योजना आयोजना गरिएको हो। ग्रह शान्त भए जीवन शान्त हुन्छ भन्ने मूल भावका साथ शुरू गरिएको अनुष्ठानमा सर्वसिद्धिको कामना समेत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनु भएको छ। वहाँका अनुसार यो सामान्य पूजा वा हवन मात्र नभई कृष्ण, अर्जुवेद र नक्षत्र कल्पमा उल्लेख भएको महासाम्राज्य विधान अनुसार गरिने विशेष अनुष्ठान हो। हजारौं वर्ष अघि महर्षिहरूले गोप्य राखेको दुर्लभ विधि अनुसार कलियुगका लागि निर्धारित शास्त्रोक्त प्रक्रिया पूरा गरिने उहाँले बताउनु भएको छ। तनहुँको व्यास नगरपालिका बाह्र कमलबारी कोल्लामा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टिम्रेबाट दमौली जाँदै गरेको ना छ ख 9497 नम्बरको ट्रक पृथ्वी राजमार्गमा अनियन्त्रित भई पल्टिँदा चालक मकवानपुरको मनोहरी गाउँपालिका छका 26 वर्षीय अजय थिङको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते थिङलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। उपचारका क्रममा बिहान 9 बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा ट्रकका सह चालक सामान्य घाइते भएका छन्। उनको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी नायक उपरीक्षक दलिका प्रसाद खिमिरेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट 11 जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको र सड़कमा पनि कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। सवारी साधन लापरवाही पूर्वक चलाएको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले 2 जना चालकलाई कार्यवाही गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सवारी साधन चलाउने क्रममा चालकहरूले लापरवाही तथा जोखिमपूर्ण व्यवहार गरेको देखिएपछि ट्राफिक प्रहरीले आवश्यक छानबिन गरी 2 चालकलाई कार्यवाही गरेको हो। सड़कमा सवारी चलाउँदा ट्राफिक नियमको पालना नगरी आफू र अन्य सड़क प्रयोगकर्ताको ज्यान जोखिममा पार्ने गरी सवारी चलाउने कार्य नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आग्रह गरेको छ। मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौली डुम्रे खण्डमा लापरवाही तरिकाले सवारी चलाएको भिडियो सार्वजनिक भएको थियो। पहिरो खसेर अवरुद्ध भएको गोर्खा आरुघाट सड़क सुचारू भएको छ। आइतबार बिहान 9:30 बजे आरुघाट गाउँपालिका 9 को भन्ज्याङ स्थित मध्य पहाड़ी लोकमार्गमा सड़कमाथिबाट आएको पहिरोका कारण सड़क अवरुद्ध भएको थियो। 50 मिटर माथिबाट ढुङ्गा माटो सहितको सुक्खा पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको उक्त सड़क खुलाएर सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायक उपरीक्षक एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनु भएको छ। पहिरो हटाउन गाउँपालिका र सड़क डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने कार्य भएको उहाँले जानकारी दिनुभएको हो। पहिरो जाँदा बिहान केही समय उक्त सड़क खण्डमा सवारी यातायातमा अवरोध सिर्जना भएको थियो। साझा 5 बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
20: प्रदीप हेर न, बेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864878528 र 9908-16142।
22: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
23: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
22: कहाँ?
23: गन्जगी मेडिकल हल।
24: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
23: यहाँ हरेक महिनाको 2 शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
24: र 4 शनिबार गण्डकी हस्पिटल मैक्सी हस्पिटल पोखरा में कार्यरत नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्ट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारि सम्पर्क 0635903969 मोबाइल 9840826926।
1: अफिसबाट अमित
2: सरको फोन
4: सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ। प्रभु आफ्नो सबै आमा भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
5: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पाद।
25: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202779। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
24: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
25: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
25: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
25: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
24: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
26: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 9840866599 छ।
27: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
28: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
27: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
28: त्यसो भए कहाँ जाने त कान्छा?
27: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
28: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
29: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
24: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौडा आफ्नै निवासमा।
0: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
25: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

pas, pas le gars, avant ça, nous connaît.

0: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेकोडा।
1: सिटीबीटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाई,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 98564443, 98041443628 र 98561773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141435622।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क

0: गर्नुहोस्। 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
0: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
0: मोबाइल 9865078634 र 9701107090।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि?
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा। सम्पर्क 97090334335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
9: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9946607302।
11: स्टुडियो टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
13: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
12: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
13: रसुवा बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाइयो, विज्ञहरू सहितको समिति गठन गर्ने तयारी।
12: कृष्णभीरमा अवरूद्ध सड़क आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट र हेवी सवारी पास गराइयो, बिहिबारबाट दुईतर्फी चल्ने।
13: पशुपतिनाथ मन्दिरका चारै ढोका भोलि बिहान 3 बजेबाटै खुल्ने, 8 वटा लाइनको व्यवस्था, महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न अनुरोध।
12: धम्क्याएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजेस्कियानको भनाई, इरान विरूद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
13: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: समाचार अब विस्तारमा। ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भूभागको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले विज्ञ सहितको समिति गठन गर्ने तयारी समेत गरेको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद शुरू भयो र ती प्रक्रिया कसरी भोटेकोशी लेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुननिर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भटेकोशी लेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान, अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढ़ी बीचको अन्तर सम्बन्ध अध्ययन गरिनेछ।
13: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। 2 वटा बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवतजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते आएको त्रिशुली बाढ़ीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरूद्ध थियो। त्यसैता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग हुँदै काठमाण्डु आवागमन गरिरहेका थिए।
12: नारायणगढ़ मोगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अप्नाएर दीर्घकालीन समाधान गर्न लागि छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सड़क अवरूद्ध हुने समस्या देखिएपछि ठूला ढुंगा पन्छ्याएर भेरको स्लोप ढलान बनाउँदै नेलिङ प्रविधि अपनाउने तयारी गरिएको हो। सड़क डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न होरिजोन्टल ड्रेन तेस्रो निकास र बायो इन्जिनियरिङ जैविक प्रविधिको प्रयोग गरिने जनाएको छ। सड़क डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामेछानेका अनुसार अहिले तुइन खोलामा माथिबाट खस्ने ठूलो ढुंगा काटेर पन्छ्याउने काम भइरहेको छ। ठूलो ढुंगा काटेर पन्छ्याएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढ़ाउने तयारी रहेको उहाँले सुनाउनुभयो। डिभिजन प्रमुख लामेछानेका अनुसार तुइन खोलामा गर्न लागि पहिरो रोकथामको कार्य मुख्यत नेलिङ प्रविधि प्रयोग गरिनेछ। स्लोपको प्रकृति अनुसार टू डाइमेन्सल दि आयामी ढाँचा र त्रि आयामी ढाँचा थ्री डाइमेन्सल रेट प्रयोग गरी बायो इन्जिनियरिङ मार्फत पहिरो रोकथामका उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो।
13: नेपाल भारत सीमासँग जोड्ने 400 केभी न्यू बुटवल प्रसारण लाइनको 18 किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्मको 18 किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। एमसीए नेपालले आज उक्त प्रसारण लाइन निर्माण पूरा भएको जानकारी दिएको हो। नेपाल भारत बीच विद्युत आदान प्रदान तथा आन्तरिक प्रसारण सञ्जाल सुदृढीकरणका लागि यसलाई महत्वपूर्ण पूर्वाधार मानिएको छ। प्रसारण लाइन तयार भए पनि उक्त मार्गसँग जोड़िने 400 केभी न्यू बुटवल सब स्टेशनको निर्माण सम्पन्न हुन अझै एक वर्ष भन्दा बढ़ी समय लाग्ने भएको एमसीए नेपालले जनाएको छ। यसले गर्दा भर्खरै बनेको प्रसारण लाइनलाई तत्कालै लक्षित 400 केभी क्षमतामा सञ्चालन गर्न नसकिने भएको छ। नेपाल भारत बीच भएको पछिल्लो ऊर्जा सचिव स्तरीय बैठकको निष्कर्ष अनुसार उक्त सब स्टेशन सन् 2027 डिसेम्बरसम्म मात्र बनिसक्ने अपेक्षा गरिएको छ। सब स्टेशन नबनेसम्म सीमासम्मको लाइन 400 केभीमा चल्न नसक्ने भएकाले दुई देश बीच यसलाई प्रारम्भिक चरणमा 220 केभीमा सञ्चालन गर्ने सहमति भएको छ।
12: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृह कार्य भइरहेको बताउनु भएको छ। आज सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
16: मार्वलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
17: सुरक्षा घरको साथ जीवन।
15: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
13: अब बाँकी समाचार हरितालिका 30 पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भोलि परेको 30 विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डार खाल पार्किङ, सिफल चौर, बनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ।
12: रसुवा स्थित भटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल दूरसंचार प्राधिकरणले संस्थागत रूपमा 15 करोड़ रूपियाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी निर्णय गरे अनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले 15 करोड़को चेक अर्थमन्त्री डाक्टर सोनी मग्लेलाई हस्तान्तरण गर्नुभएको हो।
13: अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका तथा इजरायली सैन्य दबाव र आक्रमणका बीच धम्काएर आफूहरूलाई आत्मसमर्पण गराउन नसकिने बताउनु भएको छ। भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पेजेस्कियानले इण्डिया टुडेसँगको अन्तर्वार्तामा इरान आत्मसमर्पण नगर्ने बताउनु भएको हो। पेजेस्कियानले इरानका सर्वोच्च नेता मोस्तवा खामिनी जीवित रहेको समेत बताउनुभयो। शत्रुले खामिनीको सही ठेगाना पत्ता लगाउन नसकेका कारण विभिन्न अनुमान फैलाइरहेका उहाँको भनाइ छ। इरानका वर्तमान सर्वोच्च नेता खामिनी पदभार ग्रहण गरेको 6 महिना भइसक्दा पनि सार्वजनिक रूपमा देखा पर्नु भएको छैन। यद्यपि उहाँका लिखित सन्देश अन्य व्यक्ति मार्फत संचार माध्यमबाट सार्वजनिक भइरहेका छन्। पेजेस्कियानले खाड़ी तथा अन्य छिमेकी देशहरूलाई आफ्नो भूभाग इरान विरूद्धको अमेरिकी आक्रमणका लागि प्रयोग हुन नदिन आग्रह गर्नुभयो। उहाँले खाड़ी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडाबाट इरानमाथि आक्रमण भइरहेको आरोप लगाउनुभयो। उहाँले ती देशका सरकारलाई आफ्नो भूभागबाट इरान विरूद्ध सैन्य कार्यवाही हुन नदिन आग्रह गर्नुभएको छ। पेजेस्कियानले अमेरिकाले पश्चिम एसियाका देशहरूबीचको सम्बन्ध कमजोर बनाएर उनीहरूलाई एकअर्का विरूद्ध प्रयोग गर्न खोजिरहेको आरोप लगाउनुभयो।
12: अब खेल समाचार। जापानमा असोज 3 18 गतेसम्म आयोजना हुने 20 एसियन गेम्स खेल्ने नेपाली पुरूष क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, करण केसी, सन्दीप लामेछाने, आरिफ शेख, आसिफ शेख, ललित राज वंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल रहेका छन्। यसअघि टोलीमा नआटाएका कुशल मल्ल, कुशल भुर्तेल र सोमपाल कामीले पनि टोलीमा स्थान बनाएका छन्। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
13: रसुवाबारीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढ़ाइयो। विज्ञ सहितको समिति गठन गर्ने तयारी।
12: कृष्ण भेदमा अवरूद्ध सड़क आंशिक रूपमा सञ्चालन। रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो। बिहिबारबाट दुई तर्फ चल्ने
13: पशुपतिनाथ मन्दिरका चारै ढोका भोलि बिहान 3 बजेबाट खुल्ने। 8 लाइनको व्यवस्था। महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न अनुरोध।
12: धम्क्याएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजेस्कियानको भनाई। इरान विरूद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
13: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
18: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
19: एक 103.8 अन्तर्मनको आवाज।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandagi 4 Tulegaura Watin Department Bhavan Sangai Mobile 9865342493 ra 9865348073.
2: Admission open at Sims Caregiver Dulegaura.
3: CTVT को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरकिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगात्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9556443043 9041443628 र 9560171773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
5: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
4: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
6: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
6: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9461633101 र 9468883522
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9556066136 र 9151166136
12: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9416696769 र 9416615644
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सधैं पसल बाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560192।
1: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
1: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
1: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
1: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: टिम दर्ता शुल्क 500 रुपियाँ।
1: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
1: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
1: थप जानकारीको लागि सम्पर्क 98066 81166, 98461 49304 र 98462 26743।

0: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसल
4: हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन

0: सुबील श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656999 छ।
1: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9460769246।
4: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
4: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
5: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
4: द्वितीय पुरस्कार ₹15,000,
5: तृतीय पुरस्कार ₹10,000,
4: सान्त्वना पुरस्कार ₹5,000।
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
4: द्वितीय पुरस्कार ₹5,000
5: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
5: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856319337,
4: सुरेन्द्र श्रेष्ठ 9856316136,
5: रविन्द्र राज पौडेल 9856268।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
9: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9601479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
12: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
13: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
12: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
14: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98 60 73 73 10 र 98 261 53 507।

0: हिज्दै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461680878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165930101।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
3: ढोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।
8: नमस्कार, रेडियो ध्रुवाही 103.8 MHz साँझ 7 बजेको ध्रुवाही हाइलाइट्समा सहकर्मी श्री खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाही हाइलाइट्सको शुरूमा आजका मुख्य समाचारहरू सुन्नुहोस्।
9: भोटेकोशी बाढ़ी हिमपहिरोका कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। भोटेकोशी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाड़ा दिने निर्णय।
8: 12 दिनपछि कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन, सड़क पूर्ण रूपमा खुलाउने तयारी तीव्र। नेपाली श्रमिकका लागि मलेसिया रोजगारी फेरि ठप्प हुने खतरा। वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण र व्यवस्थित तथा पारदर्शी बनाउन निर्देशन।
9: महाधिवेशन घोषणा गरेको कांग्रेसका पूर्व सभापति देउवा एक्लिँदै, प्रतिनिधि तोकिएकाहरू नै असन्तुष्ट। तनहुका गोविन्द भट्टराई सहितका नेताहरू संस्थापन पक्षमा रहेको घोषणा।
8: तनहुमा आज सवारी दुर्घटनामा परेर ट्रक चालकको मृत्यु, अरिंगाले चिलेर भीमातमा एकजनाको ज्यान गयो। खैरनी चार र दुलेगौंडामा भोलि छुट्टा छुट्टै तीज विशेष कार्यक्रम हुने।
9: ब्रिक्स सम्मेलनमा विश्व अर्थतन्त्र र भू राजनैतिक तनावबीच सहकार्यको खोजी। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान।
8: र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियाली खेलकुदका लागि नेपाली टोली घोषणा। एसीसी महिला एसिया कप T20 क्रिकेटको लागि आज राति भारत र श्रीलंका खेल्दै।
9: अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले भदौ 10 गते भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसिरहेको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेहन्दे खोला क्षेत्रमा गएको आइस एक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढ़ी रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी नदी किनारमा रहेका रसुवागढ़ी सेफ्रुवेसी बेत्रावती र मलिखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो लेहन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।
8: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएको हिमाली भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञ सहितको समिति गठन गर्ने प्रवक्ता मोहन कुमार साकियले जानकारी दिनुभयो। रसुवा विनाशकारी बाढ़ीलाई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिम नदीय जल विज्ञानसँग सम्बन्धित तथा श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको उहाँको भनाइरहेको छ। जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नु अगाडि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुननिर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको रहेको छ। मन्त्रालयका अनुसार तीन चरणमा अध्ययन हुने जनाइएको छ।
9: भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले चारजनासम्मका परिवारलाई मासिक 15,000 र चारजना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभएको छ। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकिएको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
8: नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदैछ। भाद्र शुक्ल द्वितीय अर्थात हरितालिका तीजको अघिल्लो दिन आज तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू नारीहरूले दर खाने परम्परा रहेको छ। दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चरण समेत रहेको छ। दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ। तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसको आड़का लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने प्रचलन चलेको बताइन्छ। तर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने शास्त्रीय रूपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको जानकारी दिनुभयो। दर खाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै साँझमा र अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने प्रचलन समेत रहेको छ। परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाऊ भनेर निराहार व्रत बसेको र उहाँको कामना पूरा भएको विश्वास का साथमा अभिभावक अविवाहिताहरूले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने प्रचलन रहेको छ। तर यस वर्ष पनि तीजको दर खाने दिन आज परेको छ। आज विभिन्न घर घरमा आफ्ना चेलीबेटीहरू बोलाएर दर खुवाउने तयारी भइरहेको छ।
9: तनहुको शुक्लागण्डकी नगरपालिकाका दुई प्रमुख बजार खैरेन्टार र दुलेगौड़ामा तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा खैरेन्टार बजारमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत ओडा व्यवस्थापन समिति छ र सातको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम गरिने भएको हो। कार्यक्रममा खुला तीज गीत प्रतियोगिता तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शिला आले र लोकप्रिय कलाकार कला लन्सालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यस्तै दुलेगौड़ा बजारमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत ओडा व्यवस्थापन समिति चारको आयोजनामा तीजको दिन खुला तीज प्रतियोगिता हुने भएको छ। कार्यक्रममा गायिका शिला आलेको विशेष सांगीतिक प्रस्तुति तथा चर्चित नृत्याङ्गना प्रगति पुनको नृत्य प्रस्तुति रहने वडा व्यवस्थापन समिति चारका अध्यक्ष बालकृष्ण विकले जानकारी दिनुभएको छ। खरेन्टा र दुलेगौड़ामा विगतदेखि नै तीजको अवसरमा छुट्टा छुट्टै कार्यक्रम आयोजना हुँदै आएकोमा त्यसलाई निरन्तरता दिन यस वर्ष पनि कार्यक्रम गर्न लागि आयोजकले जनाएका छन्।
8: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकार गठन हुँदा देखिएको उत्साह अहिले पार्टीभित्र नै शक्ति संघर्षले चुनौतीमा पर्न थालेको छ। झण्डै दुई तिहाईको जनमत सहित सत्ता सम्हाल्ने अवसर पाएको राष्ट्रपामा प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टीका सभापति रवि लामिछाने बीचमा देखिएको समझदारी एकपछि अर्को पछिल्ला घटनासँगै सार्वजनिक रूपमा छताछुल्ल हुन थालेको छ। मन्त्री हेरफेरदेखि सरकार सञ्चालन, संसदमा सत्तारूढ़ दलकै सांसदहरूको विरोध, पार्टी नेताहरूबीचको सार्वजनिक आरोप प्रत्यारोप र प्रधानमन्त्रीको सचिवालयमाथि उठेको प्रश्नले राष्ट्रपाभित्र दुई प्रभावशाली शक्ति केन्द्र बीचमा संघर्ष चलिरहेको देखाएको छ। यसको पछिल्लो उदाहरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवको बहिर्गमन र दीपक कुमार शाहको नियुक्ति रहेको छ। प्रधानमन्त्रीलाई मन्त्री हटाउने र नियुक्त गर्ने संवैधानिक अधिकार भए पनि पार्टीको एकल बहुमतको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्रीले पार्टी सभापतिसँग सामान्य परामर्श समेत नगरी मन्त्री परिवर्तन गर्नुले राष्ट्रपाभित्रको शक्ति सन्तुलनमा प्रश्न उठाएको हो। लामिछाने निकट स्रोतका अनुसार यादवलाई हटाएर नयाँ मन्त्री ल्याउँदा आफूहरूलाई एक वचन समेत नसोधिएको बारेमा सभापति लामिछाने गम्भीर रहेको समेत बाहिरिएको छ।
9: एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू वुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्माणले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोसे ढुङ्गा थपेको बताउनु भएको छ।
8: पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्ण भीरमा विरूद्ध सड़क सञ्चालनमा आएको छ। भटेकुशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौको 14 गते सड़क भाँसिएको थियो। भाँसिएको सड़कभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर आजबाट सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्ण भीर सड़क पार गराइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अगाडि बढ़ाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम सहित नेपाली सेना पनि उपस्थित रहेका थिए।
9: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासंघ र छापा संचार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापा मारको संज्ञा दिनुभएको हो। संचार जगतले लोक कल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी व्यवस्थाका कारण भोग्नु परेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताउनु भएको छ। उहाँले मीडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताउनु भएको छ। आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौंदेखि अभिव्यक्ति स्वतन्त्रताको लड़ाई लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पार्नु भएको छ।
8: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थानमा सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। बाढ़ीले पुर्याएको क्षतिको धादिङको गल्छीदेखि नुवाकोटको विदुरू नगरपालिका 10 भैंसीसम्मको स्थलगत अवलोकन पछाडि विदुरूमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा संयोजक दाहालले यसलाई हिमालयीय विपत्तिको संज्ञा दिँदै पुनरुत्थानका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। आपतकालीन समयमा योजनाबद्ध रूपमा काम गर्न सक्ने अवस्था नहुँदा पनि बाढ़ीले पुर्याएको क्षति पछाडि खोज तथा उद्धार राहत वितरण होल्डिङ सेन्टर सञ्चालन मार्फत प्रभावित बासिन्दालाई दिएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले दीर्घकालीन समाधानका लागि अब पुनर्वासको कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भएको छ।
9: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
18: अहिले हतार छ पछि आउँदै गरौला है।
19: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556062068।
21: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
22: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
21: दीक्षा ब्युटी पार्लर रे?
22: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
21: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
22: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ।
21: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
22: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
21: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
22: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
21: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आई लेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
22: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
9: विश्रामपछि पुनः स्वागत छ ढोलबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाली कांग्रेसको 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने भएका छन्। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो। प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनमा सहभागी नभएका र 14 महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सोही हैसियत दिने निर्णय भएको जानकारी दिनुभएको छ। प्रवक्ता चालिसेका अनुसार अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका छन्।
8: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदिनले देश अनिश्चितताको अध्ययारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्नुभएको छ। जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ़न नसकेको भन्दै उहाँले यस्तो टिप्पणी गर्नुभयो। आइतबार काठमाण्डुमा आयोजना गरिएको राप्रपा काठमाण्डु जिल्ला अधिवेशनमा बोल्दै लिङदिनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो त्यही अनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताउनुभयो। उहाँले जेएनजी विद्रोह पछाडि जनतामा आशा जाग्ने अवस्था सृजना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता बढ़दै गएको दावी गर्नुभएको छ।
9: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कूटनीतिक वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती र शास्ति अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपुग कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले शास्ति पाएको गुनासो आएको भन्दै मन्त्री स्तरीय निर्णय गरी परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो। अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित आधारित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरूको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनु पर्नेछ। पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अपुग कागजातको विवरण उपलब्ध गराउनु पर्ने नियम बनाएको छ। मागपत्र प्रमाणीकरणको कामलाई तोकिएको समय सीमाभित्रै फस्यौट गर्न समेत नियोगहरूलाई ताकेता गरिएको छ।
8: नेपाली कंग्रेसको समानान्तर अधिवेशन सञ्चालन गर्न तोकिएका प्रतिनिधिहरूले आफ्नै पक्षबाट आफूहरू छलमा परेको बताएका छन्। पूर्व सभापति शेरबहादुर देउवा समूहले अगाडि बढ़ाउन खोजेको समानान्तर अधिवेशनका लागि खटाइएका धेरै नेताहरूले पूर्व जानकारी बिना नाम राखेको भन्दै सूचीबाट नाम फिर्ता लिएका छन्। आफूहरूसँग कुनै पनि परामर्श र सहमति नै नगरी समानान्तर अधिवेशनको प्रतिनिधि बनाएको उनीहरूको आरोप रहेको छ। आफूहरू समानान्तर गतिविधि वा अधिवेशनको पक्षमा नरहेकाले देउवा समूहले आयोजना गर्ने कुनै पनि बैठक र भेलामा सहभागी नहुने स्पष्ट पारिसकेका छन्। देउवा पक्षले तेह्रथुमका लागि केन्द्रीय प्रतिनिधि तोकेका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सीता गुरूङ, पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराई र पाल्पाका लागि प्रतिनिधि तोकिएका कृष्ण प्रसाद बसियालले समानान्तर अधिवेशनमा नरहेको घोषणा गर्नुभयो। आफू सधैँ रूख र चारतारे झण्डा बोकेको आधिकारिक कांग्रेसमै रहने भएकाले पार्टी विरूद्धका कुनै पनि गतिविधिमा नलाग्ने पूर्व मन्त्री गुरूङले बताउनु भएको छ। यस्तै गरी नेता भट्टराईले पनि आफ्नो सहमति र जानकारी बिना नै इतर पक्षले केन्द्रीय प्रतिनिधिका रूपमा नाम सार्वजनिक गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
9: प्रधान सेनापति अशोकराज सिगदेलचीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिगदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसन फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकेसीले विदाई गर्नुभएको थियो। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ।
8: यसैबीच नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मन्त्री बनाउन एआई सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढ़ाउनुपर्ने बताउनु भएको छ। ट्राफिक प्रहरीलाई गाड़ीको बीचमा जोखिम मोलेर उभिएर हात अल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
9: तनहुको भिलत नगरपालिका दुई टेक्रेमा अरिगालले टोकेर आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने 42 वर्षीय धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। अरिगालले टोकेर घाइते थापाको उपचारका क्रममा आज पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद भिमिरेले जानकारी दिनुभएको छ। घर नजिक बारीमा अरिगालले टोक्दा थापाको घाँटी हात लगायतका ठाउँमा चोट लागेको थियो। तत्काल शुक्लागण्डकी स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो।
8: पृथ्वी राजमार्ग अन्तर्गत तनहुको व्यास नगरपालिका बारकमल बारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका छ बस्ने 26 वर्षको अजय यथिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको N6X9497 नम्बरको ट्रक आफै अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले बिहान 9 बजे मृत घोषणा गरेको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। दुर्घटना लगत्तै प्रहरी नायब परीक्षक घिमिरेको नेतृत्वमा 11 जनाको टोली घटनास्थलमा पुगेको थियो।
9: सवारी साधन लापरवाही पूर्वक चलाएको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले 2 जना चालकलाई कार्यवाही गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सवारी साधन चलाउने क्रममा चालकहरूले लापरवाही तथा जोखिमपूर्ण व्यवहार गरेको देखिएपछि ट्राफिक प्रहरीले आवश्यक छानबिन गरी दुवै चालकलाई कार्यवाही गरेको हो। सड़कमा सवारी चलाउँदा ट्राफिक नियमको पालना नगरी आफू र अन्य सड़क प्रयोगकर्ताको ज्यान जोखिममा पार्ने गरी सवारी चलाउने कार्य नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले आग्रह गरेको छ। मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौली डुम्री खण्डमा लापरवाही तरिकाले सवारी चलाएको भिडियो सार्वजनिक भएको थियो।
8: अब अन्तर्राष्ट्रिय समाचार। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, सुरक्षा, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेको समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरू बीचमा आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनु भएको छ। यस्तै चीनी राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता अर्थात एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि पाँचवटा महत्वपूर्ण पहलको प्रस्ताव गर्नुभएको छ। वहाँले विश्वमा अझै प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने र व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायतका नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि, विभिन्न क्षेत्रीय द्वन्दका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ।
9: इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्हाबले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ।
8: अब खेल समाचार। जापानमा आउँदो असोजको 3 गतेबाट 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल बुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप ज्वरा, शेर मल्ल र कुशल मल्ल रहनु भएको छ। नेपाल मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वार्टर फाइनलमा पुग्ने भएका छन्।
9: 10 संस्करणको एससीसी महिला एसिया कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समयअनुसार राति 8:30 बजे शुरू हुनेछ। श्रीलंका साविक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजय भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको थियो।
8: यिनै खबरहरू सँगसँगै हामी ढोरबारही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एक पटक सुन्नुहोस्।
9: भोटेकोशी बाढ़ी हिमपहिरोका कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। भोटेकोशी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाड़ा दिने निर्णय।
8: बाह्र दिनपछि कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन, सड़क पूर्ण खुलाउने तयारी तीव्र, नेपाली श्रमिकका लागि मलेसिया रोजगारी फेरि ठप्प हुने खतरा, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण व्यवस्थित र पारदर्शी बनाउन निर्देश।
9: महाधिवेशन घोषणा गरेका कांग्रेसका पूर्व सभापति देउबा एक्लिँदै प्रतिनिधि तोकिएकाहरू नै असन्तुष्ट, तनहुका गोविन्द भट्टराई सहितका नेताहरू संस्थापन पक्षमा रहेको घोषणा।
8: तनहुमा सवारी दुर्घटनामा ट्रक चालकको मृत्यु, अरिङ्गालले चिलेर भिमादमा एकजनाको ज्यान गयो, खैरनीचार र दुलीगौंडामा भोलि छुट्टा छुट्टै तीज विशेष कार्यक्रम हुने।
9: ब्रिक्स सम्मेलनमा विश्व अर्थतन्त्र र भू राजनैतिक तनावबीच सहकार्यको खोजी, मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्किएको आह्वान।
8: र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियाली खेलकुदका लागि नेपाली टोली घोषणा, एसीसी महिला एसिया कप T20 क्रिकेटको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दै।
9: हवस् त, यिनै खबरहरू सँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको
2: दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा

0: होस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपत्री। फोन 0565939769।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
3: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856384507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
6: अफिसबाट अमित सरको फोन।
7: हस्नु पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
0: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9645010950।
13: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाएर
14: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
16: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9560557731, 9060657700।

0: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
0: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
2: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556
4: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
6: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र
6: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र
5: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ
6: विस्तृत जानकारीका लागि सम्पर्क
7: 98461010432 र 98461313939
5: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी चार
8: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
7: मोबाइल 98058535337 र 98066151899
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डो लैप्रोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
15: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
16: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
17: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98-55-11-445 र 98-55-20-445।
18: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 98-55-32-475 र 98-011-32-475।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
21: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
21: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98-55-28-543 र 98-417-00-787।
22: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
23: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
22: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
23: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
22: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98-1140-35-622।
24: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
24: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
25: द एप्पल्स अफ नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्मिसौ।
0: को ठीक पारिपट्टि
1: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्।
0: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।

0: स्टुडियो टाइम
1: अहिले रातिको 8 बज्यो।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: 103.8 अन्तर्मन को आवाज।
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865078634 र 9701107090।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।

0: अब हामी चाहिँ एउटा कथामा एउटा प्रेम जोडी प्रेम कहानी भनौँ न एउटा मायामा चुल्लुमा डुबेर गाइएको गीत थियो. कस्तो गाइयो मैले पनि अब पछि पुरै सुन्न पर्ने हुन्छ.
1: अलिकति शृङ्गारिक रसहरू पनि मिसाइयो यसमा, किन भन्दा यसको यो दोहोरीको भाव सुरुदेखि नै त्यही बाटोमा गयो. तर चाहिँ कतिसम्म भन्न मिल्ने कतिसम्म भन्न नमिल्ने भन्ने कुरा त अब त्यो शब्दले सुट्याउला
2: है.
3: नमस्कार. संसारभरिबाट सारङ्गी संसार रोजी घरको मिठो दोहोरीको पर्खाइमा रहनुभएका तमाम आदरणीय गीत सङ्गीत प्रेमी लोकदोहोरी प्रेमी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई आज पनि स्वागत गर्न आइपुगेँ म कमल. अनि हाम्रो

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343. लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
5: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यसै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: तेरिका, नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466188017।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अ
6: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
6: भीपी फिजियोथेरापी एन्ड अर्थो उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुले लौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 5 07, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 66 18 817।
6: अफिसबाट अमित सरको फोन।
7: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साप सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 5 60 20 279।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
14: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
16: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।

0: धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98 1176656।

0: आदरणीय गुरुहरूमा प्रणाम र यहाँहरू सम्पूर्णलाई हार्दिक नमन। त्यसो केही पनि छैन, जीवनमा ससाना कुराहरू टिपेर नै चरा बाँच्छ, मानिस पनि ससाना कुरा टिपेर नै बाँच्दछ। ठुला कुराहरू एकैचोटि हामीले उचाल्न सक्दैनौँ। हामी पनि सास छोडेको दिन सबैभन्दा गरुङ्गो हुन्छौँ, त्यस कारणले गर्दाखेरि सजिलै भएर हलुङ्गै भएर बाँच्न सके त्योभन्दा मजा अर्को छैन। तपाईँहरू विज्ञ हुनुहुन्छ, अविज्ञतामा धेरै बोल्नु पनि त्यति आनन्द आउँदैन, मजा आउँदैन। म केही सुनाउँछु, प्रेमिल गजलबाट सुरुवात गर्छु, प्रेमबाट सुरु गर्छु, प्रेमबाट सुरुवात गर्छु, किनकि हामी प्रेमबाट नै यो धरतीमा आइपुगेका हौ।
1: अब त्यसलाई एक्सिडेन्टलै
0: पनि मान्न सकियो, तै पनि बा आमाको प्रेमलाई एक्सिडेन्टल नभनौ गुरु। ओके, अब ठिकै छ, जसरी भयो नि आइयो नि गुरु, होइन? मुटुको टुक्रा बन्छु, मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी बन्छु। मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी बन्छु। बरफको जिन्दगानी गुरु, बरफको जिन्दगानी बिताए वर्षौंसम्म, बरफको जिन्दगानी बिताए वर्षौंसम्म, तिमीले नछोएसम्म कहाँ म पानी बन्छु। बरफको जिन्दगानी बिताए वर्षौंसम्म, तिमीले नछोएसम्म कहाँ म पानी बन्छु। मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी बन्छु। माया नै दियौ भने, माया नै दियौ भने मायालु बनुला म, माया नै दियौ भने मायालु बनुला म, धोका नै दिए पनि अब त कहानी बन्छु। माया नै दियौ भने होइन गुरु, माया नै दियौ भने मायालु बनौला म, धोका नै दिए पनि अब त कहानी बन्छु। मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी बन्छु। मायाको घरमा पनि, मायाको घरमा पनि विश्वासको छत रहेछ, मायाको घरमा पनि विश्वासको छत रहेछ, तिमी फूल बन्छौ भने हाँसेर फुलदानी बन्छौ। मायाको घरमा पनि विश्वासको छत रहेछ, तिमी फूल बन्छौ भने हाँसेर फुलदानी बन्छौ। मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी हुन्छु। हस्, धेरै धेरै धन्यवाद। अर्को, बुझिसक्नु रहेनछ गुरु, बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, आँसुमा डुबेर मर्यो पौडी राज पनि। बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, आँसुमा डुबेर मर्यो पौडी बाज पनि, तिम्रो सिउँदोले गुरु, अब मजाले हाँस्नु हुने गर्छ, तिम्रो सिउँदोले केस मात्र आधा पारेन, तिम्रो सिउँदोले केस मात्र आधा पारेन, आधा आधा बनाइदियो मेरो समाज पनि। तिम्रो सिउँदोले केस मात्र आधा पारेन, आधा आधा बनाइदियो, समाज पनि एउटा त्रिपाल दिएको बदलामा, एउटा त्रिपाल दिएको बदलामा छानो उडाउन खोज्छ सरकारको जहाज पनि। एउटा त्रिपाल दिएको बदलामा, एउटा त्रिपाल दिएको बदलामा मेरो घरको छानो उडाउन खोज्छ सरकारको जहाज पनि। बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि आँसुमा डुबेर मर्यो पौडी बाज पनि। यो दिदी बहिनी आमा आफ्नै श्रीमतीलाई पनि पर्ने, यो हामीले चाहिँ भोग्नु पर्ने। अरूको गहना देखेर खुब लाज लाग्छ भन्छौ, घाँटीको रिसा अर्काको, म त जान्न बिहामा यो पार्टीमा जान्न भन्ने हुन्छ नि। अरूको गहना देखेर खुब लाज लाग्छ भन्छौ प्रिया, आफैमा गहना होइन र लाज पनि। अरूको गहना देखेर खुब लाज लाग्यो भन्छौ प्रिया, आफैमा गहना होइन र लाज पनि। बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, आँसुमा डुबेर मर्यो पौडी बाज पनि। हस् धन्यवाद, सिद्धाइदिउँ होला है। मेरो पिठ्यूमा घाउ छ भन्ने थाहा पाएको छ, मेरो पिठ्यूमा घाउ छ भन्ने थाहा पाएको छ। कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ। मेरो पिठ्यूमा घाउ छ भन्ने थाहा पाएको छ। त्यही दिन आज के छ तेरो, ठिकै छ नि भन्न आइपुग्छन् कि गुरु। मेरो पिठ्यूमा घाउ छ भन्ने थाहा पाएको छ। कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ। अप्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, अप्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, छाता ओढ्नेलाई पनि बासिटाले रुजाएको छ। त्यो सोझो झरीलाई मात्र छेक्ने हो छाताले पनि, जब बतासिन्छ सम्बन्ध नाता त्यति त्यति हो गुरु। सोझो झरी चाहिँ छेक्छ, जब बटरिन थाल्छ त्यो छातो माथिन्छ गुरु, होइन। अरू कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने, अरू कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने। मैले कुखुरा छोडेको देखेर मकै सुकाएको

0: 103.8
1: अन्तर्मन को आवाज
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
3: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाँडामा पनि पकाउन सकिन्छ
4: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 98171656
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
7: म्याडम धुम्रपान भनेको के हो
6: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि म्याडम
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
8: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
8: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
4: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000
8: द्वितीय पुरस्कार ₹15,000
4: तृतीय पुरस्कार ₹10,000
8: सान्त्वना पुरस्कार ₹5,000
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500
8: द्वितीय पुरस्कार ₹5,000
4: र तृतीय पुरस्कार ₹3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
4: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560-31937
8: सुरेन्द्र श्रेष्ठ 98560-36136
4: रविन्द्र राज पौडेल 98560-62888
9: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
9: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलेसिस मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रम मा चाहिने जानकारी
9: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
10: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7178।
0: स्टूडियो टाइम अहिले रातिको 9 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
11: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: कहाँ जाने?
12: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी अनि बीचमा नझर्ने।
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
13: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
14: हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
15: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्स का साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयर का सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-81।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9134664022।

0: 103 थोपलो 8 अन्तर्मन को आवाज
1: स्टूडियो दाइचेट अहिले रातिको 10 बज्यो टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्स को साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
5: नमस्कार राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिलमिया अब सुन्नुहोस् आजका समाचारहरू सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लहन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्प ये ऊर्जा समेत रेकर्ड गरिएको थियो प्रतिवेदनका अनुसार यो बाढ़ी रसुवा घड़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो तीव्र वेग बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका रसुवा घड़ी सेफ्रुबेसी बेत्रावती र मलेखु महत्वपूर्ण जलमापन केन्द्रहरूमा बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ यद्यपि छिटो समयमा भए पनि रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासित र चितवन प्रभावित क्षेत्रमा 6,87,000 भन्दा धेरै घर धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्कता गराउन सफल भएको प्रतिवेदनले भनिएको छ बाढ़ीपछि माथिल्लो लहन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेको छन् यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औलाएको छ यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्ण भीड़मा अवरूद्ध सड़क सञ्चालनमा आएको छ भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो भाँसिएको सड़क भन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याएको हो आज दिउँसो ग्यास बुलेटहरू कृष्ण भीड़ सड़क पार गराइएको छ ग्यास बुलेट नयाँ ट्र्याक भए अघि बढ़ाउँछ धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम सहित नेपाली सेना पनि पुगेको थियो तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ सड़कको ग्याप ब्रेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी संकरतावादी तथा स्वतन्त्र विरोधी कदम लामो समय टिक्न नसक्ने दावी गरेका छन् आइतबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलको बुझाइएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले जनचेतना र राजनैतिक परिवर्तनको प्रभाव निकै अघि बढ़ाइसकेको भन्दै यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताएका हुन्। उनले नेपाली जनताको संघर्ष निरन्तर उपलब्धितर्फ अघि बढ़िरहेको बताए। उनले नेपालको राजनैतिक परिवर्तनको यात्रा कहिले राणा शासन, कहिले पञ्चायन र कहिले अधिनायवादी सोचले अवरूद्ध पुर्याए पनि जनताको संघर्ष नरोकिने तर्क गरे। कहिलेकाहीँ आन्दोलन सुस्त भएको वा अवरूद्ध आएको देखिए पनि त्यसलाई स्थायी रूकावटका रूपमा लिन नहुने उनले बताए। ओलीले अहिलेको जनचेतनाको स्तर र राजनैतिक परिवर्तनको ऐतिहासिक महत्वपूर्ण जनताको महत्व जनताले बुझेको कारण परिवर्तनको यात्रालाई लामो समय रोक्न सम्भव नरहेको दावी गर्नुभयो। उहाँले समर्थक तथा नागरिकलाई धैर्य राख्न आग्रह गरे पनि निष्कर्ष भएर पर्खेर नबस्न सुझाव दिनुभयो। संघर्षबाट पछि हटे उपलब्धि घुम्न सक्ने भन्दै उहाँले निरन्तर आवाज उठाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्व सरकार गठन हुँदा देखिएको उत्साह अहिले पार्टीभित्रै शक्ति संघर्षले चुनौतीमा पार्न थालेको छ। झण्डै दुई तिहाईको जनमत सहित सत्ता सम्हाल्ने अवसर पाएको रासोपामा प्रधानमन्त्री समेत रहेको वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पछि बीच देखिएको असमझदारी एकपछि अर्को पछिल्ला घटनाकै क्रममा सार्वजनिक रूपमा छत्ता छुल्ल थालेको हो। मन्त्री हेरफेरदेखि सरकार सञ्चालन, संसद सत्तारूढ दलकै सांसदको विरोध, पार्टी नेताहरूबीच सार्वजनिक आरोप प्रत्यारोप र प्रधानमन्त्रीको सचिवालयमाथि उठेका प्रश्नले रासोपाभित्र दुई प्रभावशाली शक्ति केन्द्रबीच संघर्ष चलिरहेको देखाउँछ। नेपाली कांग्रेसको 14 औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने भएका छन्। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभए तर 14 औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो। प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनमा सहभागी नभएर 14 औं महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सोही हैसियत दिने निर्णय भएको रातो पार्टीलाई जानकारी दिए। प्रवक्ता चालिसेका अनुसार अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेको 14 औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले 14 औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा संयोजन गर्नुपर्ने माग राख्दै आएका थिए। भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाडा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्मको परिवारलाई मासिक 15,000 र 4 जना भन्दा धेरै सदस्य भएका प्रति व्यक्ति थप 2,000 रूपियाँको दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत र यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकारले आफै स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ। नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यास कुनै अभाव नरहेको बताउँदै उपभोक्ताहरूलाई नआत्तिन र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ। मुख्य राजमार्ग अवरूद्ध भएको पनि वैकल्पिक मार्ग मार्फत काठमाडौँ उपत्यका र आसपासका जिल्लामा दैनिक औसत 40,000 सिलिण्डर ग्यास नियमित आपूर्ति भइरहेको निगमले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीले पुर्याएको क्षति पुनर्स्थानमा सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने बताएका छन्। बाढ़ीले पुर्याएको क्षतिको धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका 10 भैसेसम्मको स्थलगत अवलोकनपछि विदुरमा आज आयोजित सर्वपक्षीय छलफलमा संयोजक दाहालले यसलाई हिमालय विपत्तिको संज्ञा दिँदै पुनर्स्थानका लागि एकजुट भएर लाग्नुपर्ने बताएका छन्। आपतकालीन समयमा आयोजनाबद्ध रूपमा काम गर्न सक्ने अवस्था नहुँदा पनि बाढ़ीले पुर्याएको क्षतिपछि खोज तथा उद्धार राहत वितरण होल्डिङ सेन्टर सञ्चालन मार्फत प्रभावित बासिन्दालाई दिएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले दीर्घकालीन समाधानका लागि अब पुनर्वासको कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देलले देश अनिश्चितताको अन्ध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका छन्। जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ़न नसकेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्। आइतबार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनमा बोल्दै लिङ्देनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो त्यस अनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताएका छन्। उनले जेन्जी विद्रोहपछि जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितताको बढ़दै गएको दावी गरेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। आइतबार संचारकर्मीसँग कुरा गर्दै उनले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेको हिमतालको जल स्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिएका छन्। जोखिममा रहेको हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढ़ाएको हो। जोखिमपूर्ण हिमताल को पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिमयुक्त मुक्त गर्न पर्ने मन्त्री श्रेष्ठको भनाइ छ। तनहुँको भीमात नगरपालिका 2 टेङ्ग्रेका 42 वर्षीय धनबहादुर थापाको अरिङ्गालले चिलेर गम्भीर घाइते हुँदा उपचारको क्रममा मृत्यु भएका छन्। शुक्रबार साँझ घर नजिकैको बारीमा अरिङ्गालले खाँटी हात लगायत शरीरका विभिन्न भागमा चिलेपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि राति जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो। थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो। थापाको आज बिहान 8:13 जाँदा उपचारकै क्रममा चिकित्सक ले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तनहुँको रिसिङ गाउँपालिका 1 जापौटार स्थित सानो हाइड्रो पावरको पार्किङ स्थलमा रहेको 400 केभी जेनेरेटरमा आगलागी भएको छ। प्रहरीका अनुसार आइतबार करिब 4 जेनेरेटरमा आगलागी भएको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक पीताम्बर अधिकारीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयवासीको सहयोगमा साँझ 4:45 जाँदा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट जेनेरेटरमा क्षति पुगेको भए पनि अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ। राष्ट्रिय भलिबल खेलाड़ी तथा बन्दीपुर निवासी सुजन सुनार सम्मानित भएका छन्। गोर्खाकालीन युवा क्लब बन्दीपुर 4 आयोजनामा सञ्चालित टोल स्तरीय भलिबल प्रतियोगिताका क्रममा सुनारलाई 10,000 रु नगद सहित सम्मान गरिएको हो। प्रतियोगितामा प्रमुख अतिथिका रूपमा उपस्थित सामाजिक अभियन्ता तथा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सिद्धान्त गर्जा मगरले सुनारलाई नगद पुरस्कार सहित सम्मान गरेका हुन्। राष्ट्रिय स्तरमा भलिबल खेल मार्फत बन्दीपुरको पहिचान बढाउन योगदान पुर्याएको भन्दै सुनारलाई सम्मान गरिएको आयोजकले जनाएको छ। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा खबर सहित हामी पुनः उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। हस्त नमस्कार, शुभरात्रि।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

मेरो भगवान हे मेरो परमात्मा बाचुन जेल जति नै तेरो र मेरो तथा र मथाड गरे तापनि मरेर लानु केही रहेनछ सबै उनै भगवान।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
12: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्स को साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
15: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भदौ 29 गते सोमबार, नेपाल सम्बत 1146 भाद्र शुक्ल पक्षको तृतीय तिथि, सन् 2026 सेप्टेम्बर 14 तारीख। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज, वेबसाइट, हाम नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। आज हरितालिका तीज हर्षोल्लास सहित मनाइने, खैरेनटार र दुलेगौडामा छुट्टा छुट्टै कार्यक्रम हुने। तीजमा पशुपति क्षेत्रको सुरक्षामा 2500 प्रहरी परिचालन गरिने। आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुट्न भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने कांग्रेसको निर्णय। महाधिवेशनमा भाग लिन देउवा पक्षलाई कांग्रेसको आह्वान, केन्द्रीय सदस्यलाई सोही हैसियत दिने। भोटेको शिवारी हिम पहिरोका कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। भोटेकोशी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाड़ा दिने निर्णय। 12 दिनपछि कृष्णभीरमा एकतर्फी यातायात सञ्चालन, सड़क पूर्ण खुलाउने तयारी तीव्र। नेपाली श्रमिकका लागि मलेसिया रोजगार फेरि ठप्प हुने खतरा। वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण व्यवस्थित र पारदर्शी बनाउन निर्देशन। महाधिवेशन घोषणा गरेका कांग्रेसका पूर्व सभापति देउवा एक्लिँदै, प्रतिनिधि तोकिएका नै असन्तुष्ट। तनहुका गोविन्द भट्टराई सहितका नेताहरू संस्थापन पक्षमा रहेको घोषणा। एकताको महाधिवेशन नभए शेखर कोइराला कुनै पनि महाधिवेशनमा सहभागी नहुने। आत्तिए र अतिरिक्त एलपी ग्यास सिलिण्डर सञ्चय नगर्न उपभोक्तालाई निगमको आग्रह। बाढ़ी प्रभावित क्षेत्रमा सेनाको खोज उद्धार जारी, 8,900 भन्दा बढ़ी फौज परिचालित। हवाई माध्यमबाट हालसम्म 4,157 जनाको उद्धार, टनेलदेखि सड़क खुलाउने काम जारी। नास्कलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउने तयारी वित्तीय स्वायत्तता दिने मन्त्री महावीरपुनको भनाई प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाइने नेपाल र चीन बीचको सम्बन्ध कार्यनीतिक मात्र नभई दूरगामी महत्वको रणनीतिक सम्बन्ध भएको पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई लगानी बोर्डका पूर्व सीईओ सुशील गेवालीलाई आफ्नो विज्ञ सल्लाहकार नियुक्त गर्ने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निर्णय नेपाल र चीनको वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग हुन थालेको मुस्ताङको कोरोला लेजी नाकामा दुई साताएता चाप बढ़्यो शनिबारसम्म 1,87 करोड़ रूपियाँ राजस्व संकलन भोटेघुसी बाढ़ीले ऊर्जा क्षेत्रमा 1.5 खर्ब डुबायो 759 मेगावाट पुननिर्माण गर्न झण्डै 4 खर्ब चाहिने धादिङको जहरे सबस्टेशन मरमतपछि पुनः सञ्चालनमा विनाशकारी भोटेघुसी बाढ़ीको मुख्य कारण 14 करोड़ 20 लाख घनमिटरको हिमचट्टान पहिरो जेएनजी आन्दोलनप्रति अनुदार रहेको सन्देशले हार्नु परेको एमाले सर्वेक्षणको निष्कर्ष बैंकिङ कसुरमा पक्राउ परेका नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरूङद्वारा पदबाट राजीनामा बाढ़गंगा नदीमा आएको बाढ़ीमा परि शनिबारदेखि बेपत्ता भएका बाढ़गंगा नगरपालिका 8 का 10 वर्षीय बुद्ध लामाको शव भारतमा फेला देशको विकासमा निरन्तर योगदान गर्न पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको आग्रह तनहुँमा सवारी दुर्घटनामा ट्रक चालकको मृत्यु अरिङ्गालले छिरेर भीमातमा एकजनाको ज्यान गयो ब्रिक्स सम्मेलनमा विश्व अर्थतन्त्र र भूराजनीतिक तनावबीच सहकार्यको खोजी मध्यपूर्वमा तनाव नबढ़ाउन इरान इराक र टर्किएको आह्वान र दिपेन्द्र एरीको कप्तानीमा एसियाली खेलकुदका लागि नेपाली टोली घोषणा एसएससी महिला एसिया कप टी20 क्रिकेटको उपाधिका लागि हिजो राति भारत र श्रीलंका बीच खेल अवस्थाने खबरहरूसँगै आजको लागि ढोरबाराई हाइलाइट सकिएका छन् मुख्य समाचार समितिको समाचारमूलक यो सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौं समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म सृष्टि खत्री बिदा हुन्छु नमस्कार शुभ दिन
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 065414100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्
17: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
18: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
19: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
18: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
20: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
21: मयाम चिसापानी
22: अनि बीचमा नझर्ने
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
22: हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
0: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बालरोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
21: वार्ड ICU, NICU, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
24: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
25: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
24: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
25: त्यसो भए कहाँ जाने त कान्छा?
24: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
25: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
26: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
27: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855114445 र 9855204445।
28: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
29: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
30: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
28: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
25: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-52763 र 98660-80715
30: र रामचन्द्र महत 98461-16878।
3: हजुर, दान गरौ।
27: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
25: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
5: फुकै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भने पक्कै।
6: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फ्यान्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
4: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 98560 62028 र 98041 79 7 16।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: होइन, धुवामा के गरिराखेको छौ भने तिमी के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
5: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभी गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
5: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 98171 56 606।
8: X103.8 अन्तर्मनको आवाज।
9: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

सहप्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल भदौ 29 गते सोमबार, भदौ शुक्ल पक्षको तृतीया तिथि, सन् 2026 सेप्टेम्बर 14 तारीख। श्रोता वृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलेगौड़ा स्थित बनकेवा चुकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौ तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। घर निर्माण वा ठेक्कापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक एक रहेको छ। वृष राशि। कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धनलाभ रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक एक रहेको छ। मिथुन राशि। आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मनोयोग्य लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा तारिफ योग्य कार्यले प्रशंसा पाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक चार रहेको छ। कर्कट राशि। स्वरोजगारको लागि विदेशतिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्नेछ। कृषि वा पशुधनमा हानि हुने सम्भावना रहेको छ। नोकरी वा पेसामा सकारात्मक सोचले अघि बढ्नुहोस्, सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक छ रहेको छ। सिंह राशि। धार्मिक सम्मेलनमा जाने अवसर मिल्नेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरू लिन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक दुई रहेको छ। कन्या राशि। नोकरी वा पेसामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बजारको लगानीबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा आय स्रोत बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक चार रहेको छ। तुला राशि। कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारो काम सम्पादन हुनेछ। अरूलाई सोधे भन्दा बढी सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक दुई रहेको छ। वृश्चिक राशि। कार्यक्षेत्रमा अरूको जिम्मेवारी वहन गर्नु पर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोका मिल्न सक्नेछ। व्यवहारमा सरल र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक पाँच रहेको छ। धनु राशि। साहस र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मेल जोलमा समय बित्नेछ। मेहनतले इच्छा र आकांक्षा पूरा हुनेछन्। धर्म कर्मतिर रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक नौ रहेको छ। मकर राशि। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक र कलात्मक क्षेत्रमा विकास हुनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ। पुरूषार्थले कार्यमा सफलता दिलाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक दुई रहेको छ। कुम्भ राशि। काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन रहेको छ। मेहनतको सानो फल आजैबाट देखिन सक्नेछ। भावना दबाएर नराखी व्यक्त गर्नुहोला, साथै अरूको भावनाको पनि कदर गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक चार रहेको छ। अन्तिममा मीन राशि। नयाँ विचार र कल्पनाले मन उत्साहित बनाउनेछ। साथीसँगको समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ। अनावश्यक खर्च